0: नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुषाल। तपाईँले खबर एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.budhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाढ़ीले डुबायो सुस्ता 700 सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण। लुम्बिनीका 9 स्थानमा सड़क अवरुद्ध। गुल्मीमा पहिरोले 45 घर जोखिममा, 250 जना सुरक्षित स्थानमा सारियो। दुबानमा रानीमल क्षेत्र जोखिममा दरबार। हावाहुरी र वर्षाले दाङका सड़क तथा विद्यालयमा क्षति। पिपराकोठी महिला सेवा सामुदायिक वनद्वारा 3,36,00,000 परेको बजेट प्रस्तुत। वन संरक्षण सँगै रोजगारी र स्थानीय विकासमा योगदान। उपभोक्ताको हितलाई प्राथमिकता दिने प्रतिबद्धता। कांग्रेस महामन्त्रीमा तयारी गर्दै लुम्बिनी प्रदेश सभापति फोन। प्युठानमा देउवा पक्षको अधिवेशन बहिष्कार। इतर पक्षका प्रभावकारी नेता प्रक्रियाबाट बाहिर। र रूपन्देहीमा उत्पादित साई कृपा गोल्ड चिया उपयोग गर्न अयोग्य। बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन। बिक्री वितरण रोक गर्न आग्रह।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकस्मिक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान। सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल बस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा। मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको तथ्य सेवा। कम्पनीकै ओरिजिनल पार्टको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौँ, नयाँ टिभीएस चढौँ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-066।
0: समाचार विस्तारमा। बागमती सहित पश्चिमका धेरै ठाउँमा छरि परेको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा छरि रोकियो, तर बेलुका र गैराती काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि निरन्तर चल्नेछ। मौसमविदका अनुसार न्यून चापीय प्रणाली क्रमश कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरी सकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिम गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्नेछ। काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्लेर घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिममा छात्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान गरिएको छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको यात्रा समेत गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपद नपरि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशका 2-2 गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। पहिरोमा परि 2 जना घाइते भएका छन्। लगातारको भारी वर्षासँगै नारायण नदीमा आएको बाढ़ीले पश्चिम नवलप्रासीको सोस्ता गाउँपालिका 5 स्थित सोस्ता बस्ती डुबानमा परेपछि करिब 400 जनालाई स्थानीय होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। नदीको बहाव बढ़दै जाँदा बस्तीका अधिकांश घरमा पानी पसेपछि बाँकी नागरिकलाई समेत सुरक्षित स्थानमा ल्याउने तयारी गरिरहेको जनाएको छ। नारायणी नदीको बहाव तीव्र गतिमा बढ़दै जाँदा सुस्ताको थारू टोल, पहाड़िया टोल, सैनिक टोल तथा बरिका टोल जलमग्न भएका छन्। बाढ़ीबाट बस्तीमा करिब 170 घर प्रत्यक्ष प्रभावित भएका छन्। नदीले बस्ती नजिकैबाट करिब 50-60 मिटर क्षेत्रमा तीव्र कटान गरिरहेकाले सिंगो बस्ती नै थप जखिममा परेको छ। प्रमुख जिल्लाधिकारी धर्मेन्द्र नेपालका अनुसार नारायणी नदी भएर बस्तीमा पानी पसेपछि सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा हालसम्म करिब 400 जनालाई उद्धार गरी सोस्ताकी होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो। बाढ़ीको जोखिम बढ़ेसँगै नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय विपद व्यवस्थापन समितिको टोली उद्धारमा खटिएको छ। प्रभावित नागरिकलाई उद्धार गरी तत्कालका लागि सुरक्षित होल्डिङ सेन्टर, सामुदायिक भवन तथा अग्ला सुरक्षित स्थानमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासीका प्रहरी नायक परीक्षक मदन थापाका अनुसार सुस्ताका अधिकांश घरमा पानी पसेकाले बाढ़ी प्रभावित नागरिकलाई हाल सुस्तामै रहेको होल्डिङ सेन्टर, सामुदायिक भवन तथा अग्ला सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। अविरल वर्षाका कारण पहिरो खस्ने, सड़क भाँच्ने र बाढ़ी आउने क्रम बढ़ेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सड़क यातायात प्रभावित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पा, गुल्मी, डोल्पा र पिउछानका 9 स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने पाल्पाको 1 स्थानमा 1 गति यातायात सञ्चालनमा रहेको छ। पाल्पामा कालीगण्डकी क्रिडोर अन्तर्गत रामपुर 1 स्याउली बजार, रम्बा 1 औषधि तथा सिद्धार्थ राजमार्गको 3-5 सरसरीमा सड़क पूर्ण रूपमा बन्द भएको छ। रेब्दीकोट 5 बौद्धीमा पहिरो पन्छाएपछि भने 1 तर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। गुल्मीका कालीगण्डकी गाउँपालिका 2, चन्द्रकोट 7 सिस्ने 2 र रूरू 1 बाख्रेमा सड़क अवरूद्ध भएको छ। गुल्मीमा सवारी साधन आवाजावत पूर्ण रूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाका कारण गुल्मी उच्च जोखिममा रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्लाका मुख्य सड़क अवरूद्ध र नदीको बहाव बढ़ेर जोखिम बढ़ेपछि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनिक अधिकृत कमलेश ओलीले जानकारी दिनुभएको छ। वर्षाले गुल्मी उच्च जोखिममा रहेकाले गृह मन्त्रालयले जारी गरेको निर्देशन अनुसार सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यसैबीच कालीगण्डकी नदीको बहाव बढ़ेपछि जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। ऋणीका साथ घर परिवारका उनीहरूलाई आफन्तको घरमा राखिएको हो। साथै गुल्मीका मुख्य 3 सड़क अवरूद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बुगचीका अनुसार मुख्य 3 सड़क अवरूद्ध छन्। यता दाङ आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढ़ी पहिरो र डुबान लगायतका विपदजन्य जोखिम बढ़न सक्ने भन्ने जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका भित्री सवारी साधनको जिल्लामा भित्र नै सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार साँझ सूचना जारी गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र नै सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाएको जनाएको छ। गुल्मीको चन्द्रपोत गाउँपालिका तीन भुल्केमा पहिरोका कारण 45 घर जोखिममा परेका छन्। पार्किङ सल्यार सामुदायिक वन माथिबाट पहिरो सहित सल्लाहका रूख समेत बगेर बस्तीको नजिक पुगेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभएको छ। पहिरोका कारण बस्ती जोखिममा परेपछि इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी वरिष्ठ नायक निरीक्षक लोकेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले जोखिममा परेका बस्तीका करिब 250 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको बोगटीले जानकारी दिनुभएको छ। पहिरोका कारण थप क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। घटनास्थलमा पहिरोको अवस्थाबारे थप निरीक्षण तथा जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। शनिबार आएको हावाहुरी र लगातारको वर्षाका कारण दाङका विभिन्न स्थानमा भौतिक संरचना तथा सड़कमा क्षति पुगेको छ। हावाहुरीले तुलसीपुरको एक विद्यालयको भवनमा क्षति पुर्याएको छ भने वर्षाका कारण सड़क तथा पुलमा समेत जोखिम पुगेको छ। तुलसीपुर उपमहानगरपालिका स्थित माध्यमिक विद्यालयको असोराको भवनमा शनिबार आएको हावाहुरीले क्षति पुर्याएको हो। हावाहुरीका कारण विद्यालय भवनमा क्षति पुगेको प्रधान व्यापक निमकान्त रेग्मीले जानकारी दिनुभएको छ। उहाँका अनुसार चारवटा कक्षा कोठाको छाना उडाएको छ। अविरल वर्षासँगै काली गण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र

0: खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: खुशीको खबर, विगत चार दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले टेन्कल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा एक जितपुर कपिल वस्तु, एड्रेस चाहिँ नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जल तथा मौसम विज्ञानले विशेष गरी विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद जोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको छ। मौसमविद लामिछानेले हालको प्रकृति प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभएको छ। उहाँले विशेष गरी जमिनतिर परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने सन्दै त्यस्ता स्थानमा बासिन्दालाई तुरन्त सुरक्षित स्थानमा सार्न र छिमेकीलाई सचेत गराउन अनुरोध गर्नुभएको छ। यसै गरी नदी तथा खुला किनारामा बसोबास गर्ने समुदायलाई जलपथ बढ्दा थप सजग रहन आग्रह गरिएको छ। डीपी राजमार्गको काफ्रे सड़क खण्ड अन्तर्गत चौकी डाँडादेखि नेपाल थोकसम्म आठ ठाउँमा सड़कमा क्षति पुगेको छ। तीन दिनदेखि लगातारको वर्षाका कारण चौकी डाँडा कटुन्जे पिप्ले र मान्ती क्षेत्रमा ड्राइभर्सन बग्नुका साथै 400 देशी दाउने र मान्ती क्षेत्रमा पहिरो खसेर सड़क प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ। श्रेष्ठका अनुसार क्षतिग्रस्त आठ स्थान मध्ये पाँच ठाउँमा डाइभर्सन बढ़ी र सड़क वास आउट भएको छ भने तीन ठाउँमा पहिरो खसेर सड़क अवरुद्ध भएको छ। चौकी डाँडा र कटुन्जेदेखि पिप्लीका दुई स्थान तथा मान्तीमा ड्राइभर्सन बगिएको छ। 400 बेसी दाउने र मान्तीको एक एक स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार सड़कमा क्षति पुगेपछि पहिरो पन्छाउने तथा ड्राइभर्सन मरम्मतको काम एकैसाथ अघि बढ़ेको छ। सड़क डिभिजनकारले भक्तपुरबाट प्राविधिक सहितको टोली खटिएर काम भइरहेको बताउनु भएको छ। उहाँका अनुसार सड़क कार्यालयका प्रमुखले गरेको स्थलगत निरीक्षणका अनुसार प्रारम्भिक आकलनमा काभ्रे खण्डमा करिब 1,685 मिटर सड़कमा क्षति पुगेको छ। बाढगंगा नगरपालिका दुई स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वनोपभोक्ता समूहको 17 वार्षिक साधारण सभा आर्थिक वर्ष 2083-84 लागि 3,36,42,981 रूपियाँको बजेट प्रस्तुत गर्दै सम्पन्न भएको छ। सभामा बाढगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर 2 प्राध्यक्ष विष्णु प्रसाद पौडीले सामुदायिक वनले वन संरक्षण सँगै रोजगारी सिर्जना र स्थानीय विकास निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनु भएको छ। वन र स्थानीय सरकारबीच लागत साझेदारीमा विभिन्न विकास निर्माणको काम भइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यस्तै डिभिजन वनकारले कपिल वस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको विकास क्रम स्मरण गर्दै विकासमा स्थानीय उपभोक्ताले वन संरक्षणमा जनश्रमदाताले गरे जनश्रमदान गरे पनि त्यसबाट प्राप्त आमदानीको प्रतिफल सीमित हुने गरेको बताउनुभयो। सरकारले सामुदायिक वन मार्फत वन संरक्षण र त्यसको प्रतिफल स्थानीय उपभोक्तामै पुग्ने व्यवस्था गरेपछि वन संरक्षणसँगै विकास निर्माण रोजगारी तथा सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम हुन थालेको उहाँको भनाइ थियो।

मुख्य भीमसेन कार्कीले सामुदायिक वनले वन संरक्षणलाई प्राथमिकतामा राख्दै उपभोक्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामा वैज्ञानिक वन उपभोक्ता महासंघका अध्यक्ष रेणु सेन, वन सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश परिषद जयसवाल, विभिन्न सामुदायिक वन तथा संघ संस्थाका प्रतिनिधि र वन उपभोक्ताहरूको सहभागिता रहेको थियो। साधारण सभामा वनको आगामी कार्ययोजना, वर्षेज्य तथा वन संरक्षण, उपभोक्ता हित र स्थानीय विकाससँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अहमद सिंहपुनले पार्टीको 15 महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। यसअघि देशैभर तत्कालीन सभापति शेरबहादुर देउवा रहँदा पनि उहाँ इतर पक्षमा खुलेर बस्नुभएको थियो। अन्य प्रदेशमा देउवा समूहको बलियो टीम रहँदा लुम्बिनी प्रदेशमा पनि उहाँको नेतृत्वमा दुईजना बाहेक सबै कार्य समिति तत्कालीन इतर पक्षले जितेको थियो। अहिले पुनले पार्टीको महामन्त्रीमा उम्मेद्वारीको तयारी गर्नुभएको छ। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट यसअघि नेता शेरबहादुर देउवा पक्षमा रहेका प्रभावशाली नेताहरू देउवा पक्षमा खुले पनि प्युठानमा भने अन्य जिल्लाको तुलनामा फरक अवस्था देखिएको छ। संस्थापन पक्षले उडा अधिवेशन सकाएर पालिका अधिवेशन समेत सकेको अवस्थामा इतर पक्षले त्यो प्रक्रिया नै बहिष्कार गरेर असोज 15 गतिदेखि आफ्नो ढंगले 15 महाधिवेशन गर्ने गरी प्रदेशका 12 जिल्लामै जिल्ला संयोजक तोकेर तयारी गरेको छ। रूपन्देहीमा उत्पादन भएको साई कृपा गोल्ड चिया उपयोग गर्न अयोग्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभाग तथा मातहतका निकायले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संलग्न गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याजका सम्पूर्ण चिया बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को दफा 38(2) बमोजिम महानिर्देशकको निर्णय अनुसार यस्तो आदेश जारी गरेको जनाएको छ। साथै ऐनको दफा 38 को उपदफा 4 बमोजिम उक्त चियाको बिक्री तथा वितरण नगर्न र नगराउन समेत निर्देशन दिएको छ। उक्त चियाको उत्पादन मिति जुलाई 2026 रहेको र उत्पादन मितिदेखि 18 महिनाको उपभोग्य अवधि तोकिएकोले विभागको विवरणमा उल्लेख गरिएको छ। विभागले मानव स्वास्थ्यका दृष्टिले दूषित देखिएकोले उक्त ब्याजको चिया बजारमा उपलब्ध भए तत्काल फिर्ता लिन उत्पादकलाई निर्देशन दिएको छ।

0: यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ीले डुबायो सुस्ता 400 सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण, लुम्बिनीका 9 स्थानमा सड़क अवरूद्ध। गुल्मीमा पहिरोले 45 घर जोखिममा, 250 जनालाई सुरक्षित स्थानमा सारियो। डुबानमा रानीमहल क्षेत्र जोखिममा दरबार, हावाहुरी र वर्षाले दाङका सड़क तथा विद्यालयमा क्षति। पिपराकोठी महिला सेवा सामुदायिक वनद्वारा 3,36,00,000 बढ़ीको बजेट प्रस्तुत, वन संरक्षणसँगै रोजगारी र स्थानीय विकासमा योगदान, उपभोक्ताको हितलाई प्राथमिकता दिने प्रतिबद्धता। कांग्रेस महामन्त्रीमा तयारी गर्दै लुम्बिनी प्रदेशका सभापति पूर्ण प्युठानमा देउवा पक्षको अधिवेशन बहिष्कार, इतर पक्षका प्रभावशाली नेता प्रक्रियाबाट बाहिर। र रूपन्देहीमा उत्पादित साई कृपा गोल्ड चिया उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन, बिक्री वितरण गर्न रोक। हवस् ब्यान्डको नानाबे बिन्दु छिमेकासँगै वेबसाइट www.budavas.com हाम्रो पात्र र बुदावास मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावास सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिसलाई धन्यवाद दिँदै सभा पनि बिदा हुन्छु। नमस्कार।
1: सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन, न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यसी एयरलाइन्स मार्फत 2 सर्टी निशुल्क टिकटको व्यवस्था गरियो र उपचारका लागि पर्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97160032।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया कपिल वस्तु।
7: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्टको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550 9111 98570131363 र 9809340064।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नशा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट, उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नुहोला टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

Yo prarapani, Shivaya.

बड़ी युद्ध छू मैं युद्धा की

जन्म न पाए सौभाग्य मेरो।

I'm not

Let me touch

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, शिशुको लाज अनि मायाको सिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनसानी पसल, बारगंगा दुई परा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनसानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी छाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मोटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनडी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, चाँद, फुटले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्याराइसिस, गोर्नीहरू कुट्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर कुट्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175 34905, 0175 55905 र मोबाइल 9857078010।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिमीले त नयाँ गोरेटो र सुनौला चिकित्सहरू खोज्दछन्।
4: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ। जापानमा अचन्द र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
4: सम्पर्क 9849309959 र 9876531350। शाखा प्रबन्धक समीक्षा गौतम।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 8 बज्यो।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
10: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
11: क्यान्सरको सम्पूर्ण उपचार, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन, न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि स्वागत पर्दैन।
12: विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराट। अब जानकारी का लागि संपर्क नंबर 9761002।
13: मेरो त घर बनाउने भोको पनि अरूको देख्दा देख्दै सकियो। यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन। कस्ता पाइप धारा ठिक हुन्छन्? फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो।
14: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिटमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छट सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुलकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काँडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
14: सम्पर्क ग्रिटमा सप्लाई बा गंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9857151713। संचालक विराट कडे।
1: होइन ए दाई, कता हो लखर लखर बाइक दोहोऱ्याउँदै?
16: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परेन। आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ दाखिलीमा। केदारनाथ अटोमोबाइल प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्टको प्रयोग गरी अनुभवी तथा तथ्य प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
17: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
18: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा सेटअप स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
17: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल प्रणाली भारगंगा एक बैरिया कपिल वस्तु।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 9557502443, 9006225243 र 9013-5417।

0: लगन गाथो के थकै सुटुक जुराई देउना मै बेउला मै हुँ बेउली कोइ चिटिक भेटाई देउना मलाई
1: लटी जोबन नर्किन्छ फिरैको पहिरो समय

I'm not afraid.

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाँची पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बार्मिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो पनि जान्छ नि न्यू अर्घाती ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना लिँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवादिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर भिक्पुर दौडी हवा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर भिक्पुर दौडी हवा रोड कृषि विकास ब्याङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785 र 98470 82790।

0: Nem tratado, não sai. Quimical, não mais mal. Chuta, retrata. Gosta-se. Situando a piada do Nikima, o Fábio chuta a dor. Gosta-se. Reliable Agro Nepal, Public Limited Car, Premium Father.
1: युनाइटेड अस्पताल बाडगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि सब नया सुविधाहरु
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहित चार रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या अघि भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दुर्बिन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठाभेटी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बागोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
2: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

चली रहे कुके सजन रमाना रख चली रहे कुके सजन रमाना रख।

0: बनाओ तो बने
1: चली रहे कुके सतंग माना रखें।

0: खुसीको खबर विगत चार दशकदेखि भुटौलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बेङ्क नजिकै
2: सबै प्रकारका क्यान्सर उपचार शल्यक्रिया रेडिएसन न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स

0: पाँच दुई तर्फी निःशुल्क टिकटको व्यवस्था गरियो र उपचारका लागि पाँच पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000।
1: युनाइटेड अस्पताल दार्जिलिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरो विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, अघि भाँचिएको रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा नेप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठाखुसी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल कारगन्दा चार ठाकुरापुर सदरमुकाम, सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98-575-1038।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: मेरो त घर बनाउने ढोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिटमा सप्लाई सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिबिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छत, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा चिया लाग्ने र सुकिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
7: सम्पर्क कृष्ण सप्लाई बागङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-2000, मोबाइल 98-575-1713। संचालक विराट गणेश।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कता कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाती ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बना चुनै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाती
4: मोबाइल 9999 85 26 9999 77 82 90।
5: खानाहरू सिमानामा बाँधिँदैनन्, तिमीले त नयाँ गोरेटो र सुनौला चिकित्सहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल बस्ती,
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त।

0: पूर्णा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा
0: सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
0: सम्पर्क नम्बर 0175 0175 र मोबाइल 98570 78010
2: छोराले विदेशमा पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन भएन यो पनि त्यस्तै छ त्यही भएर म

0: जितपुर कपिल वस्तु प्रोप्राइटर संजय श्री
1: बाणगंगा नगरपालिकाको अत्यन्तै जरुरी

0: सुधारका लागि अत्यन्तै जरुरी सूचना।
1: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो, विवाद

าสถานยอมมาวัด

Surname. Officer knows, this is radio.

0: सरकारी बारे में पॉकेट विकास कार्यक्रम मार्ग संबंधी सूचना बाटुल्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 में संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-6/9 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइएको छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि समिति 2083 श्रावण मसन्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल खुट्टाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रायोजकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargain.com

0: देखि 979 अनुरूप बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा तपाईँहरुको
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध 89.6।

0: काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिम क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो। सम्पर्कविहीन 3 जनाको पछि चल्दै कालीगण्डकीको बाह बढेपछि पर्वतको जलजलामा 35 घर बगायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढीको उच्च जोखिम। नवलप्रासीको बर्दघाटको सातर्वका बस्ती डुबानमा ओपनएआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोग थप सुरक्षा उपाय लागू भएपछि विकासलाई फेरि सुरु गर्ने र त्रिशुलसित यो राज्यमा नेपाललाई 2 स्वर्णसहित 6 पदक। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुन भएको छ। गैराती चितवन तनहुँ लगायतका मध्य क्षेत्रमा पूर्व वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात् धादिङ काठमाडौँ उपत्यकामा वर्षातर्फ फर्किएको छ। यी क्षेत्रका आकाशमा वर्षा गराउने बाक्लो बादल उजुल्किएर रहेको हुँदा अब केही बेरसम्म मध्यदेखि पूर्व वर्षा हुन सक्ने मौसमका जानकारी उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा लेख्नु भएको छ। फुलेखानी बाँध तथा बागमती लगायत उपत्यकाभित्रका नदीमा जलसतह बढ्न सक्छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिम क्षेत्रमा झरी पर्ने मौसम पूर्वानुमान महासागरले जनाएको छ। कोशी र मध्य प्रदेशमा भने हिजोदेखि नै झरी सबै जस्तो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद सञ्जीव अधिकारीले बताउनु भएको छ। बंगाल खाडीमा विकसित भएको कारण बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका तिनकी श्यामकुमारी विकर उहाँका 3 जना छोरा मनोज, मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिद्धीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिद्धीकोट गाउँपालिका 6 टिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो धिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डे 80 घर मध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलनचौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। कालीगण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्य कालीगण्डकीमा पानीको बहाव खतरा तह भन्दा माथि पुगेको छ। त्यसैगरी सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा छ। नारायणी, कालीगण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले
1: आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मजुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलस्तर बढ़ेसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैडाकोट नगरपालिका 2 भोटेटोल तथा कावासुतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार बोटेरोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको छ। वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धानबालीमा क्षति, आज सुनचादीको भाव सामान्य बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो सम्पर्कविहीन 3 जनाको खोजी चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको नारायणगढ मुगलिन खण्डको सिमलतालमा सड़क भाँसिएको छ। आज बिहान 9:15 बजेतिर मुगलिन नारायणगढ सड़क खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क भाँसिएपछि एकतर्फी मात्रै सड़क सञ्चालनमा छ। त्यस क्षेत्रका अन्य ठाउँमा पनि पहिरो खसेको जनाइएको छ। यस्तै तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति गरेको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति पुगेको छ। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,69,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। एआई मूल्याङ्कन संस्था ट्रान्सुलसले एआईसँग सम्बन्धी देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितारियो कार्यती च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानोमा थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो सम्पर्कविहीन 3 जनाको खोजी चल्दै कालीगण्डकीको बहा बढ़ेपछि पर्वतको जलजलामा 25 घर डुबायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम नवलप्रासी पर्दाघाट सुस्तापूर्वका बस्ती डुबानमा ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने र विश्व सितो रियो करातेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: प्रगति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुसीको खबर विगत 4 दशकदेखि भूतलमा निरन्तर सेवा दिँदै आइरहेको आलेटेड जल अब भत्री वस्तुको 4 नम्बर किस्तुमा हिन्दी श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा पिसो छु थप जानकारीका लागि आले डेन्टल बारगङ्गा 1G पुल कपिलवस्तु एड्रेस सहित नजिकै।
3: मेरो त घर बनाउने भएको पनि अरू त देख्दा देख्दै सक्छु। यो हरिदाईको घर हेर्दा राम्रो छ अरे, के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम किचन टोयलेट गरिसक्नु छैन। मलाई त झन् केही थाहा छैन, सुक्खा पाइप धारा छिट्नुहुन्छन्, फेरि त्यति मात्र भएको पनि छैन।
0: हार्डवेयर सामानका लागि बिचमा सप्लाई सबैको हृदय किसिमका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छ। सिमेन्ट, पानी ट्याङ्की, कम्बर सिटहरू, मार्बल, सोमानी कम्पनीका छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पार्टहरूमा खिया लाग्ने
0: सम्पर्क बिचमा सप्लाई बागङ्गा भैरिया कपिल वस्तु फोन 0 4 5 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7

दुईजना अटोमोबाइल सर्भिसकै छ यहाँ त जेन्युन पार्ट्स प्रयोग गरी तथा बाइक तथा स्कुटर गर्नको सुविधा छ अनि नयाँ तिर्न पैसा छैन नागरिकताको घरमा शून्य प्रतिशत सेवा शुल्क छ पाँच वर्ष

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छालारोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दास, फुत्ले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रङ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, गोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुचवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: धातु रसायन केमिकल नमिसाई शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरी स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादन
1: अब सुन्नुहोस् श्री स्टिव रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफपी 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: युनाइटेड अस्पताल बार्दिका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाघ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी हाँसिएको, रथहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाघ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त फैलीमा पत्थर।

0: hernia, appendix, adi godur in probi di dora operation, istor maka tabuti, hoka gau, paes tota, onnesole kriya sambandhi, samasya bhayeka birami harule, shanibar bahek, pratyek din, 10 baje dekhi 5 baje samma, bisheshajna doctor sanga paramarsha tatha, awashyak upachar sewa lina saknuhunecha.
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ लैप्रोस्कोपी सर्जन डॉक्टर संदीप आचार्य द्वारा गर्भवती महिला को नियमित जांच डिलीवरी तथा शल्यक्रिया पाठ्यक्रम संबंधी संपूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा ऑपरेशन परिवार नियोजन तथा बल्याकरण सेवा महिलावारी गड़बड़ी सदो पेट दुखने तथा फोहर पानी बग्ने समस्या को उपचार बागोपन पाठ्यक्रम को कैंसर को जांच तथा परामर्श
2: वरिष्ठ एनेस्थेसियोलॉजिस्ट डॉक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
0: अन्य ओपीडी सेवा शनिवार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डॉक्टर योगेन्द्र थापा र डॉक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल बागेन्द्र 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-2000 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
4: कता हो काका लखर लखर गर्दै
5: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा बस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर सारा चक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
5: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
4: हजुर हाम्रा सेवाहरू
5: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अनि विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004
6: सपनाहरू सिमानामा बाँधिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
7: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ
8: जापानमा अध्ययन र रोजगारीको सुनौरो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
7: सम्पर्क 98-499-39-59 र 98-672-51-350 शाखा प्रबन्धक समीक्षा गौतम
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगा
10: यति बेला दिउँसोको 1 बज्यो
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो तिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट थप जानकारीका लागि सम्पर्क नम्बर 97-81-00-25-30
4: कता हो काका लखर लखर गर्दै
5: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर सारा चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाबुलाई भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू
5: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
0: होइन ए दाई, कता हो लखर लखर पाइप डोलाउँदै?
12: कहाँ हुनु र भाइ, यो पाइप बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ लाइट लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
13: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
14: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
13: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारतका एक बैरिया कपिल वस्तु।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 98-75-50-243, 98-26-25-243 र 98-13-51-417।
15: प्रस्तुत गर्दछ

0: 것을 앞에다 내 여인으로 받고 감히 옆에 살아 미라는 거 아니라 것나 가나 서이나 앞에다 내 진이 아니나
1: 예, 드디어 유나이티 어스틀 소지 안 받고 유다 서리라 앞에 수비다 선권나 법원마 가고 차니 라 4 넘버 쪽바라 어토 전우 스페스코시 도대와 로로 내 2 킬로미터 어가리 자누 대안이가 충도 보르마 유나이티 어스틀 내키고 사 내가 자누 와이 보니 तपाईको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारबुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हार जोड्ने सम्बन्धी अति भाँचिएको रडौ राख्ने निकाल्ने महिला तथा प्रस्तुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: चौबिसै घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: यो बाइक बिग्रेर हैरा नै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
4: अब फेरि बनाउनमै पैसा खर्च नभएर नयाँ बाइक किन नभरु
3: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
4: पैसा नपुगेर के भयो त बारदङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकस्मिक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चल्नु पर्यो
4: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
5: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारदङ्गा अटो ट्रेडर बारदङ्गा एक बैरिया कपिल वस्तु
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्टको भरोसा बारदङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
5: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064
6: होइन कहाँबाट लिएर आउनु भयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हात यो बाला म त लाउँदिन है
7: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ
6: ल तपाईँ पनि बिहान घरि सम्झाए न्यू अर्खाँची ज्वेलर्स बारदङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
7: लौ लौ त्यसो भने जान्छ नि न्यू अर्खाँची ज्वेलर्सतिर त्यही फेरि गहना खर्च

Thank you.

0: घर हेर्दा राम्रो छ अरे के गर्नु, धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम सिस्टमको अहिले कुनै सक्नु छैन, मलाई त फेरि केही थाहा छैन, सस्ता पाइप धारा छिटो हुन्छ फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो,
1: सबैको रोजाइमा रहेको पञ्चकन्याका किसिमका सामानहरू घरका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छ, सिमेन्ट पानी ट्याङ्की कम्बर सिटहरू मार्बल सोमानी कम्पनीका छ, आए होलसेल तथा सुपर मूल्यमा बिक्री गरिन्छ,
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा चिया लागेर
2: सेनेटरी र मोडलर किचन सेटसम्म उपलब्ध छ है,
1: सम्पर्क बिचमा सप्लाई बासिन्दा बैलिया कपिल वस्तु फोन 0750 मोबाइल 98 5 57 713 सञ्चालन
3: मन्दिरी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध, साथै दूर अस्पताल हेल्थ काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको पिसिजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू तथा पर्सुति रोग विशेषज्ञ सेवा
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा
0: निस्लो साइटो बायोप्सी हार्मोन जाँच गर्ने डाक्टोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला
3: फिजियोथेरापी विशेषज्ञ सेवा
0: आइसियू एनआइसियू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ, साबित लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071-531-641 र 535-641।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो
5: ग्यारेन्टी।

0: अरे सुन न, मेरो कुरा त सुन।
1: मलाई केही कुरा सुन्नु नै छैन, तिमी त मेरो छेउमा आउने पनि होइन।
0: जस्ट तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको? त्यस्तो नराम्रो नसोच न प्लिज।
1: तिमी गइहाल त्यहाँबाट, यत्रो विश्वास गरेर म फर्केर आएँ होइन, लास्टमा केटाको दाग कस्तो हुन्छ भनेर देखिहाल्छ।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131570। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: लिदैनन्। तिनले त नयाँ गोरेटो र सुनौला थिटिसहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बारगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम भने अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बाप्पे 2 हप्ता मैदान बाहिर रहने। नेपाल खबरमा अब पूरा खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी बिनै मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षा रोकिए पनि गैराती आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङ्गी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केभी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटौल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्य मर्स्याङ्दी, 50 मेगावाटको माथिल्लो मर्स्याङ्दी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केभी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा समयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 वटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीती राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीड़, तिङाङ खानी बाङ्गे र चालिसेमा खसीको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदुसहितको पहिरो खस्दा सड़क बन्द छ। बीती राजमार्गको माम्ती पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सनले बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित छवटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ अब विदेशको खबर अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा आपराधिक समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाई छ गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनहरूमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनालाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन् स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाई छ अब खेल खबर फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण 2 हप्ता मैदान बाहिर रहने भएका छन् एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जितमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 देखि लाल लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेसन्स लिगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन् चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी मौसमी प्रणाली कमजोर भन्दै एकाद बाहेकका ठाउँमा मौसम खुल्यो गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहे
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: बाणगंगा नगरपालिकाको अत्यन्तै जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जल स्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढ़ी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98570-74271 र 98570-73262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111, 98471-92274, 98570-50588, 98570-500085 र 98570-51094 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
2: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
3: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
4: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी ढाँसिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
4: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला, म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470082790।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
12: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
7: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
12: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: बाढगंगा नगरपालिकाको अत्यन्तै जरूरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाढगंगा क्षेत्रका बाढगंगा खोला, धिरी खोला र कोइली खोलामा जल स्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाढगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114।

0: 1234 वा 98574271 र 98573362 त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570509131 वा अन्य नम्बरहरू 98570871111 98472974 98570558 98570085 र 98570154 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाणगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
5: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
6: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
5: हो? हजुर हो।
6: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
5: सुन्नुहोस् न भाइ, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो।
6: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
5: हुन्छ।
6: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश, झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
5: हुन्छ दाई, कत्रो फुल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
7: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
3: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
4: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू:
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
7: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो।
8: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
9: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
8: जय सुपादेउराली सुनसानी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा दुई पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346

मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी त बैतिन।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131579। अर्जुन खाती, सम्पर्क नम्बर 98570078473।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण/मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527747, 98857269779। अनुरोधक बाढगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाढगंगा, कपिलवस्तु।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
7: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
7: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: Action! तपाईं यहाँ एंगेजमेंट गर्दै हुनुहुन्छ। तपाईंको एंगेजमेंटको यो खबर सुनेर तपाईंको एक्स मुटुमा आक्रमण भएर परम धाम गयो।
1: कुन चाहिँ एक्स?

0: देशवासीका लागि अत्यन्तै जरुरी सूचना।
1: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
2: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड: तरकारी बाली न्यूनतम 20 हेक्टर

0: क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: बाणगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जल स्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492004475, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570902775 र 98570902776, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114234 वा 98570074271 र 98570073262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570050931 वा अन्य नम्बरहरू 98570087111, 98471092774, 98570505788, 98570500085 र 98570510094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
5: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470082790।
8: ISR Digital, entertaining the nation.

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने, जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारी को लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
0: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 जना बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घरमा क्षति।
1: नारायणीको जल सतह अहिलेसम्मकै उच्च, ठूला नदीको जल सतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई।
2: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन। पश्चिमी वायुले पनि वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक तनाको हुनुपर्ने देखिन्छ।
0: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 जनाको ज्यान गयो, 26 जना घाइते।
1: र एसियाली खेलकुदको टेनिसमा बास्तोला र खड्काको जोडी विजयी।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी बिनै मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान मुद्दा पनि अघि बढ़ाएको छ कि छैन भन्ने अहिलेसम्म प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि त्यत्तिकै फर्किएको थियो।
1: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलुङ हिमालमा हिम पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि 4 जनाको टोली हेलिकप्टर मार्फत पठाएको भए पनि हेलिकप्टर अवतरण गर्न नसकेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँ 9 जना पर्वतारोही र 13 जना सहयोगीहरू गएकामा उनीहरूमध्ये 10 जना हराएका जानकारी आएको छ, तर संख्या भने यकिन भएको छैन। स्थानीय बासिन्दाबाट 2 जनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो। हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ।
0: यसैबीच पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 जना पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसिनी भैसे कट्टाका 75 वर्षका लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षकी छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 वर्षकी छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि बिहान पहिरोमा परि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलाका 75 वर्षीय शेरबहादुर चिदी र रूपदेकोट गाउँपालिका रिद्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षकी कृष्ण कुमारी सारूको ज्यान गएको थियो। आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो।
1: यसैबीच म्याग्दीमा पहिरोमा परेर 3 जनाको ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। गिवाङकी 75 वर्षीय शिव कुमारी गर्बुजा र 56 वर्षीय दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। यसैगरी बेनी नगरपालिका 3 झकिमलीकी छेपारेमा पहिरोमा परेर 36 वर्षीय कुमारी ओली बिकको ज्यान गएको आचार्यले जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फसेका 2 जनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
0: यस्तै बागलुङमा पहिरोमा पुरेर एकै परिवारका 4 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणेन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 श्याम कुमारी बिक र उहाँका 3 जना छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा 1 जनाको ज्यान गएको छ। बिहान मिथिला नगरपालिका 11 आपगाछीमा राजन श्रेष्ठको एक तले टालीको छानो भएको घर पहिरोले पुरिँदा 1 जना महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
1: लगातार 3 दिनदेखि परेको अविरल वर्षाका कारण काली गण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्से बजारमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले फर्से बजारका 66 घर बगाएको छ भने अन्य 22 घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार स्थानीय बासिन्दालाई बिहानै सुरक्षित ठाउँमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढ़ी पीड़ितहरूका लागि प्रदेश सरकारसँग त्रिपाल र टेन्ट मगाएर व्यवस्थापन भइरहेको छ। यसैगरी बाढ़ीले पोखरे बगरमा रहेको मोटरेबल पुल र सड़क समेत बगाएपछि पर्वतबाट बागलुङ र मुस्ताङ जोड्ने यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।
0: यस्तै लगातारको वर्षा कारण सप्तरीको हनुमान नगर कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबान परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 घर डुबान परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिनुभयो।
1: नारायणी नदीमा आज जल सतह 11.94 मिटर पुगेको छ। देवघाटमा रहेको जलमापन केन्द्रमा मापन गरिएको जल सतह जलमापन गर्न थालेपछि अहिलेसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो 2:10 नारायणीको जल सतह 11.94 मिटर पुगेको थियो। त्यहाँ 7.30 मिटरलाई चेतावनी तह र 9 मिटर भन्दा माथिलाई खतराको तह मानिन्छ। अहिले नदीको जल सतह घट्दो क्रममा रहे पनि खतराको तह भन्दा निकै माथि छ। देवघाटमा सन् 1963 जल मापन गर्न थालिएको हो।
0: यस्तै महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव बढ़दा सारदा ब्यारेजमा भारतीय पक्षले चारपाङ्डे गाड़ी सञ्चालनमा रोक लगाएको छ। भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि ठूला गाड़ी आवागमन रोक्दै आएको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला बैतडी र डडेलधुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा अब ठूलो पानी पर्ने सम्भावना कतिको छ भन्ने बारे मौसमविदसँग गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
4: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%
9: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
10: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
10: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा
4: पैसामा छ शक्ति पैसामा छ सहारा
12: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म
4: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
12: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
12: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
4: इतिहास गाथा र कथा गाँठका कुरा
12: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी मनाङको हिमलुङ हिमालमा पहिरो 10 जना बेपत्ता पहिरोमा परेर पाल्पा म्याग्दी बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो कालीगण्डैको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त नारायणीको जलसतह अहिलेसम्मकै उच्च ठूला नदीको जलसतह क्रमिक रूपमा घट्दै लगायतका खबर प्रस्तुत गर्यौं
1: नेपाल दर्पणमा अब बाँकी खबर नारायणगढ़ मोगलिन सड़क खण्ड सञ्चालनमा आएको छ अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन् सड़क डिभिजन कार्यालय चितवनका अनुसार दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो यो सँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवत जावत गरिरहेका छन् लगातारको वर्षाले गर्दा पृथ्वीराज मार्गको मलेखु मोगलिन सड़क खण्डका विभिन्न 10 ठाउँमा भने पहिरो झरेको र 55 समय लागेकाले सड़क अवरूद्ध भएको छ नागडुङका मोगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ कृष्णवीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ साथै ज्यामिरी घाट चौकी भीरमा ढुंगा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध छ फिस्लिङ चुम्लिङ टार र धारापानीको केही भाग भने भत्किएका छन् यसै गरी बीपी राजमार्गको ममती पिप्ले चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सञ्चालन गर्न नसकिएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ कान्ति राजमार्ग राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड र बेसी सहर चामे सड़क पनि अवरूद्ध छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर लगायतका 6 वटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ यसै गरी कुलीखानी जलाशयको पानीको सतह बढ़ने क्रम नरोकिएपछि हेटौँडा काठमाडौँ जोड्ने देउराली सिस्नेरी सड़क खण्डमा दिउँसो 4 बजेदेखि गाड़ी आवागमन बन्द गरिएको छ
0: बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ लगातारको वर्षा कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने अब टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले पश्चिम तराई र बाँकी प्रदेशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ कि अब पानी पर्ने क्रम रोकेकी हो भनेर साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीलाई सोध्नु भएको छ
2: राति भइसक्दाखेरि चाहिँ कतै पनि भारी वर्षाको सम्भावना छैन र भोलि र पर्सि त उल्लेख्य रूपमा मौसममा सुधार आउँछ। तराई भूभागमा वर्षाका गतिविधि एकदमै कम छन् र पहाड़ी भूभागमा पनि थोरै ठाउँमा धेरै जस्तो चाहिँ हल्का मात्रै वर्षा हुन सक्ने सम्भावना देखिन्छ र धेरै हदसम्म घाम लाग्ने नै पूर्वानुमान रहेको छ।
13: मनसुनको अवधि कति बाँकी छ?
2: अब एक हप्ता भन्दा बढी बाँकी छैन। यो महिनाको चार दिन र अब अर्को महिनाको दुई दिन भनेपछि छ दिन, करिब छ दिनको समय हो। जुन हरेक वर्ष मनसुन चाहिँ आगमन मिति र बहिर्गमन मिति भनेको चाहिँ दुई चार दिन तलमाथि हुन सक्छ। विद्यमान मौसमी प्रणाली छ, यो प्रणाली चाहिँ अलिक कमजोर भएसँगै मनसुन पनि कमजोर हुने सक्ने सम्भावना बढी छ।
13: फेरि विकसित भएर ठूलो वर्षा गराउने प्रणालीको सम्भावना रहने हुन्छ अथवा हुँदैन?
2: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन।
13: पछिल्ला केही वर्षमा यो मनसुनको अन्त्यतिर असामान्य वर्षा हुने गतिविधि अलिक बढेको देखियो, होइन? कसरी यसलाई चाहिँ बुझ्ने?
2: अहिले यो जलवायु परिवर्तन सँगै यसका चाहिँ के असर पर्यो त विभिन्न देशमा भन्ने सवालमा चाहिँ जस्तो हाम्रा विभिन्न मौसमी जुन प्रणाली छ त्यसमा अलिकति उथल पुथल आएको चाहिँ हो। जस्तो मनसुनको बहिर्गमन मिति अलिकति ढिला र मनसुनमा पनि चरम मौसमी घटनाहरू अलिक बढी हुने र केही समय चाहिँ सुक्खा रहने अनि फेरि एक दुई दिन चाहिँ एकदम चरम मौसमी गतिविधि हुने, धेरै ठूलो पानी पर्ने, त्यो किसिमको अलिकति अनयुजुअल प्याटर्नहरू चाहिँ देखेको अवस्था हो। यो बेला भनेको ठ्याक्कै मनसुनको उत्तरार्धमा अथवा मनसुन सकिएपछिको अवस्थामा चाहिँ न्यूनचापीय जुन प्रणालीहरू चाहिँ यो बंगालको खाडीमा चाहिँ बन्ने अथवा साइक्लोन डेभलप हुने, चक्रवात डेभलप हुने, ती कुराहरू फेरि असामान्य होइनन्, ती सामान्य मौसमी गतिविधि नै हुन्। तर मौसमी चक्र र मनसुनी चक्रमा नै केही उथल पुथल भएको कुरालाई चाहिँ नकार्न सकिँदैन। यो विषयमा चाहिँ एकदम विस्तृत अध्ययन अनुसन्धानहरू चाहिँ अलिक अपुरो नै छ, अध्ययनहरू गर्नु नै पर्ने देखिन्छ।
13: कुनै मौसमी प्रणाली विकसित भयो भने त्यसको प्रभाव कुन क्षेत्रमा बढी पर्छ भनेर कहाँ कस्तो सावधानी अप्नाउन सकिन्छ? चाडपर्व आउँदैछ, अब चाहिँ लामो दूरीको यात्रा चाहिँ ढुक्क भएर गर्ने अवस्था रहला भन्ने अनुमान गर्न सकिन्छ?
2: मनसुन नै सके पनि अब बिस्तारै पश्चिमी वायुको चाहिँ अलि गतिविधि बढ्न थाल्छ, होइन? पोस्ट मनसुन सिजन सुरु हुन्छ र मनसुन सकिसकेपछि पनि ठूला पानी परेको घटनाहरू पनि छन्। करार साल दशैंकै कुरा गर्नुभयो भने पनि मनसुन सकिएको अवस्थामा पनि हामीले विशेष मौसम बुलेटिन जारी गरेका थियौँ। त्यस अनुसार चाहिँ मनसुन त सकिएला तर मौसमको चाहिँ हामीले चाहिँ उचित निगरानी राख्नुपर्ने हुन्छ र आधिकारिक मौसमी सूचनाहरू यो नेपाल मौसम विज्ञान विभागले चाहिँ यो मौसम विश्लेषण गर्ने र पटक पटक चाहिँ मौसमी सूचनाहरू अद्यावधि पनि गर्दै गएको छ र गर्दै जाने नै छ। अब यो मनसुन सकिसकेपछि पनि विशेष गरेर पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी वायुहरूले चाहिँ यो नेपालका विभिन्न भूभागहरूमा चाहिँ प्रभाव पार्न सक्छ, त्यसमा चाहिँ अध्यावधि हुनुपर्ने हुन्छ। र पश्चिमी वायुले पनि धेरै भूभागमा हिउँ गराउन सक्ने, वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक चनाखो हुनुपर्ने देखिन्छ।
0: उहाँ हुनुहुन्थ्यो मौसमविद सञ्जीव अधिकारी। सेवित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भएकाले सतर्कता अप्नाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढ़ेर हुने कटान र पहिरो हो। लगातारको वर्षाका कारण जमीन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाइ छ। उहाँका अनुसार अहिले बाढ़ी र पहिरोका कारण राजमार्ग र ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न ठाउँमा तयारी अवस्थामा राखेको छ। वर्षा कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो। कतिपय ठाउँमा भने सड़क सञ्चालनमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो।
1: अविरल वर्षा, बाढ़ी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनुका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइनको दाना कुष्मा खण्डका टावरहरूमा क्षति पुगेको छ। कुष्मा नयाँ बुटवल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको काली गण्डकी, 70 मेगावाटको मध्य मस्याङदी, 50 मेगावाटको माथिल्लो मस्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अपर दोर्दी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन पूर्ण रूपमा बन्द भएका छन्। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केबीका प्रसारण एवं वितरण लाइनमा ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मर्मत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
15: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
14: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पर्यटनलाई पुनर्संरचना गर्न डिजिटल एजेण्डा र आर्टिफिसियल इन्टेलिजेन्स भन्ने मुख्य नाराका साथ आज देशभर 47 विश्व पर्यटन दिवस मनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय पर्यटन संस्थाको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको छ। दिवसकै अवसरमा काठमाडौँ उपत्यका ऐतिहासिक सम्पदा जोड्ने गरी विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन्। बागमती प्रदेश पर्यटन मन्त्रालयको आयोजनामा पाटन दरबार स्क्वायरबाट धुम्बा राईसम्म

0: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: वेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगसिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
5: आजदेखि पितृपक्ष अर्थात 16 श्राद्ध शुरू भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार आश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू हुने 16 श्राद्धको आज पहिलो दिन हो। यसै अवसरमा काठमाडौँको गोकर्णेश्वर, उत्तरगया, पशुपतिनाथ लगायत क्षेत्रमा देशभरका प्रमुख नदी किनार र पवित्र तीर्थस्थलहरूमा बिहानदेखि श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको स्मरण गर्दै तर्पण, सिधादान र पिण्डदान गरिरहेका छन्। यस अवधिमा पितृहरू पृथ्वी लोकमा आउने र सन्ततिबाट तर्पणको अपेक्षा राख्ने धार्मिक विश्वास र शास्त्र अनुसार 16 श्राद्धमा पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्ने गर्नाले पितृ तृप्त भई परिवारमा सुख, शान्ति र समृद्धि छाउने मान्यता छ। कतिपयले घरमै बसेर वा कतिपयले नजिकैको नदी किनारमा पुगेर विधिपूर्वक श्राद्ध गर्ने गर्दछन्। बडा दशैं नजिकिँदै गर्दा शुरू हुने यो पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देश समेत दिएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई फरक गोलीकाण्डमा कम्तीमा 27 जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार पहिलो घटना जोहानेसबर्ग नजिकैको एउटा बारमा भएको थियो। 8 जना हतियारधारी समूहले बारभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान जानुका साथै 15 जना घाइते भएका छन्। यसैगरी दोस्रो घटना केप टाउन नजिकैको मनोरञ्जन केन्द्र बाहिर भएको छ। त्यहाँ 10 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। आक्रमणकारीहरूले भाग्नु अघि दुईवटा गाड़ीमा आगजनी समेत गरेका थिए। घटनामा संलग्नहरूको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। दक्षिण अफ्रिकामा गिरोह बीचको विवाद र आपराधिक प्रतिस्पर्धाका कारण यस्ता बन्दुक हिंसा सामान्य बढ्दै गएका छन्। झण्डै 6,20,00,000 जनसंख्या रहेको देशमा दैनिक औसत 60 जनाको हत्या हुने गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिनुभएको छ।
5: अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्ताउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षका गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला एआईमा आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनाहरूलाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनु पर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको भनाइ छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप खड्काको जोड़ीले विजयी शुरूआत गरेको छ। नागोया सिटीको हिगाशियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा बार्सोला र खड्काको जोडीले मंगोलियाका बाराक मुन्खबातार र जोल्बदार उर्नोक्सको जोडीलाई 6-2 4-6 र 14-12 को अंकले पराजित गरेको हो। यो जितसँगै बार्सोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम सोह्रमा स्थान बनाएको छ। अब यो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
5: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त।
4: नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई।
5: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 ज्यान गयो, 26 घाइते।
4: र एसियाली खेलकुदको टेनिसमा बार्सोला र खड्काको जोडी विजयी।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नु पनि बिदा हुन्छौ। कतिपय नदी किनारमा डुबान र भिगालो ठाउँमा पहिरोको जोखिम कायमै छ। सावधानी अपनाऊ। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बाणगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जल स्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अप्नाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98570-74271 र 98570-73262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111, 98471-92274, 98570-50588, 98570-500085 र 98570-51094 सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
2: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्चामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
3: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचानी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9805738346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुनचाँदी पसल, बारङ्गा चार, जितपुर, कपिल वस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बोटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।

0: पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बागंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिश पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बागंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बागंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बागंगा कपिलवस्तु।
2: होइन ए दाई, कता हौ लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेन्युन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेन्युन नै ठिक छ, जेन्युन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गवका एक बैरिया कपिलवस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: बुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयकाहरूसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका सबै ठाउँमा मौसम खुल्यो। बाढ़ी र पहिरोको जोखिम अझै कायमै, उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध। बाढ़ी पहिरोले पृथ्वी राजमार्ग सहित 7 मुख्य सड़क अवरूद्ध। बीपी अरनीको र कान्ति राजमार्ग पनि ठप्प। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति। ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। सञ्चालनमा आयो नारायणगढ मुगलिन सड़क। गोरुसिंगे सन्धिखर्क सड़क खण्ड आज रातिदेखि बन्द। मलेखु मुगलिन सड़क खुलाउन 10 मेसिन परिचालन। वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर 5 जनाको मृत्यु। गुल्मीका करिडोर सहित रिडी तटीय क्षेत्र डुबानमा। बर्दियामा 15 घर परिवार विस्थापित। र कपिलवस्तुको कोदाहामा निशुल्क आँखा शिविर 197 जनाले जाँच गर्दा 25 जनामा मोतीबिन्दु। स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा उपचारमा पहुँच बढ्ने अपेक्षा।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया कपिलवस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि हिजो राति र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मस्याङ्ती, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। नारायणी नदी आसपासका चितवन र नवलप्रासीका होता तथा दुवान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 मुख्य राष्ट्रिय राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, पीपी राजमार्ग, अरणीको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, तिङ्गा खानी, बांगी र सालिसीमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदो सहितको पहिरो खस्ता सड़क बन्द रहेको छ। बीपी राजमार्गको माप्ती, पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट, खारखोला खण्ड र बेसी शहर सामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ। यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित 6 सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलिरहेका छन्। कर्णाली र भालुवाङ लिवाङ सड़कमा खसेको पहिरो हटाएर सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। अविरल वर्षा, हावाहुरी, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युत प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही ठाउँमा विद्युत आपूर्ति अवरूद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको विद्युत उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। त्यस्तै कालीगण्डकी करिडोर अन्तर्गत कुस्मा नयाँ बुटेवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। यसका कारण करिडोर प्रसारण लाइनमा जोड़िएका झण्डै 200 मेगावट विद्युत उत्पादन प्रभावित भएको छ। बाढ़ीका कारण 140 मेगावटको कालीगण्डकी, 25 मेगावटको माथिल्लो मादी, 44 मेगावटको सुपर मादी, 20 मेगावटको नामार्जुन मादी, 40 मेगावटको सेती नदी, 25 मेगावटको अपर जोर्दी, 50 मेगावटको माथिल्लो मर्स्याङदी, 70 मेगावटको मध्य मर्स्याङदी, 69 मेगावटको मस्याङदी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोका कारण 220 केवी, 132 केवी, 33 केवी र 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। विपदको अवस्थामा संयमित रहन र ढलेका पुल वा चुडिएका तार नजिक नजान साउच सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा आएको छ। नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 बजे नाम्सी खोलामा लेदो सहितको पहिरो खसेको थियो। दिउँसो 12:15 बजेसम्ममा सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखराबाट नारायणगढ़तर्फ आउने र नारायणगढ़बाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेक मुगलिक सड़क खण्डका विभिन्न 11 स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। अविरल वर्षाका कारण सड़कमा पहिरो खस्ने, ढुंगा झर्ने, रूख ढल्ने तथा सड़क भाँसिन सक्ने जोखिम बढ़ेपछि अर्घाखाँसीमा आज साँझदेखि 12 घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँसीले आज साँझ 6 बजेदेखि असोज 12 गते बिहान 6 बजेसम्म आवश्यक तथा विपद उद्धार प्रयोजन बाहेक निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। गोरुसिंगे सन्धिखर्क सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै पहिरो पछ्याउने काम भइरहेको छ। अत्याधिक वर्षाका कारण जमीन कमजोर भएकाले जुनसुकै समयमा पहिरो, ढुंगा खस्ने, रूख ढल्ने तथा सड़क भाँसिने जोखिम रहने प्रशासनले जनाएको छ। अत्यावश्यक अवस्थामा भने प्रहरी प्रशासनको अनुमति लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरिएको छ। जिल्लाका अधिकांश ग्रामीण सड़क समेत पहिरोका कारण अवरूद्ध रहेकाले अत्यावश्यक काम बाहेक सवारी साधन सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्गको मलेखु मुगलिन सड़क खण्ड खुलाउन 10 वटा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ। नागढुंगा मुगलिन सड़क योजनाका अनुसार भोलि बिहानसम्म यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। असोज 8 गतेदेखि परेको अविरल वर्षाका कारण मलेखु मुगलिन सड़क खण्डमा 10 स्थानमा पहिरो गएको थियो। पहिरोका कारण केही स्थानमा सड़क एकतर्फी सञ्चालनमा रहे पनि केही स्थानमा भने दुवैतर्फको आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। सिलत बजारमा चट्टानको पछिल्लो भागबाट लेदो र रूखसहित पहिरो खस्नुका साथै सड़कको छेउ केही भाँसिएको छ। गोमती खोलामा पनि लेदोसहित पहिरो खसेको छ। दुवै स्थानमा सड़क एकतर्फी सञ्चालनमा रहेको छ। कृष्णवीरमा लेदोसहित पहिरो खसेर सड़क दुईतर्फ अवरूद्ध भएको थियो भने ज्यामिरेघाट चौकीभीरमा ढुंगा र लेदोसहितको पहिरोका कारण आवागमन रोकिएको थियो। अविरल वर्षाका कारण पाल्पामा पहिरोमा पुरेर 5 जनाको मृत्यु भएको छ। शुक्रबार 1 जना र शनिबार राति 4 जनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारूले बताउनु भएको छ। शुक्रबार रिब्दीकोट गाउँपालिकामा 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। मातागढ़ी गाउँपालिका 3 भस्कटावामा शनिबार राति पहिरोमा पुरिएका 3 जनाको शव निकालिएको छ। एउटै घरमा पुरिएका 75 वर्षीय लीलबहादुर घरती मगर, उनकै छोरी 19 वर्षीय दिना घरती मगर र सोही घरमा बस्न गएकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको हो। झरना घरती आफ्नी साथी दिनाकोमा बस्न गएको बेला पहिरोमा पुरिएकी हुन्। उनीहरूको शव पहिरोबाट निकालेर पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको एसपी थारूले जानकारी दिनुभएको छ। माथागढ़ी गाउँपालिका स्थित ओडा नम्बर 2 को रूक्सेमा पहिरोमा परेर 75 वर्षीय शिर बहादुर सिदी मगरको मृत्यु भएको छ। शुक्रबारदेखि परेको पानीका कारण पाल्पामा अहिलेसम्म 5 जनाको मृत्यु भएको छ। कालीगण्डकी नदीको बहाव बढ़ेपछि रूरू क्षेत्र गाउँपालिका 1 को रूरू रिडी तटीय क्षेत्र डुबानमा परेको छ। नदीले जल सतह पार गरेर रिडी लामा चौपारी र बजार नजिकका संरचना सहित कालीगण्डकी करिडोर डुबाएको हो। रिडी बजारमा निर्माण भएका पल्सा मन्दिर घाट लगायतका संरचना डुबेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकरण बोगटीका अनुसार शनिबारदेखिबाटै नदीको बहाव बढ़ेकाले नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। गुल्मी र पाल्पाको रिडी तटीय क्षेत्रका पसल, घाट, मन्दिर, खेलकुद संरचना र कालीगण्डकी करिडोर नै डुबानमा परेको बोगटीले जानकारी दिनुभएको छ। नदीको बहाव बढ़िरहेकाले स्थानीय सहित प्रहरी अझै बढ़ी सतर्क रहेको बताउनुभयो। यता कालीगण्डकी नदीले मिर्मी पुल बगाएको छ। स्याङ्जा र गुल्मी जोड्ने मिर्मी पुल बगाएको कालीगण्डकी गाउँपालिका एक हर्मीचौर कवडाध्यक्ष लालू प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। उहाँले स्याङ्जा जोड्ने अरू कुनै विकल्प नभएको बताउनुभयो। सदरमुकाम समकासबाट समेत साना ठूला सवारीका साधन मिर्मी हुँदै पोखरा र काठमाण्डुसम्म पुग्ने गरेका थिए। जिल्लाको ठूलो नाका जोड्ने पुल बगाएपछि दुवै क्षेत्रका नागरिकलाई पीड़ा भएको राध्यक्ष पाण्डेले बताउनु भएको छ। हिजोबाटै कालीगण्डकीका तीनवटा ढोका खोलिएको छ। बर्दियाको गुलरिया नगरपालिका आठस्थित सर्जु नदी टपरा टोलका 15 घर डुबानमा परेको छ। सर्जु नदीको किनारमा बसोबास गरिरहेका 15 घर दूरी डुबानका कारण विस्थापित भएका छन्। डुबानमा परेर विस्थापित भएका घरधुरीलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा राखेको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। त्यसै गरी लगातारको वर्षाको कारण गुलरिया नगरपालिका एक छेदापुरका 5 कच्ची घरमा पानी पसेको प्रहरीले जनाएको छ। कालीगण्डकीमा आएको बाढ़ीपछि र पाल्पाको रामपुर नगरपालिका वार्ड नम्बर 8 अम्दाहा फाटमा 100 रोपनी खेतीयोग्य जमीन डुबान तथा कटानले क्षति पुर्याएको छ। यसअघि विक्रमसम्म 2018 सालमा कालीगण्डकीमा यसै गरी त्यहाँको खेतीयोग्य जमीनमा पसेको स्थानीय राजाराम घिमिरेले बताउनु भएको छ। 65 वर्षपछि अहिले कालीगण्डकीले द्रौद्ध रूप देखाएको र ठूलो क्षति पुर्याएको उहाँको भनाई छ। तपाईँ अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
7: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी पहिरो डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान खेतीबारी नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
8: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देवखुरी।
0: विश्रामपछि बुद्ध खबरमा तपाईंलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर 1 क्षेत्रीय सभापतिमा टेक बहादुर साई सर्वसम्मत चयन हुनुभएको छ। क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएपछि साईले पार्टीलाई थप एकताबद्ध र सुदृढ़ बनाउँदै अघि बढ़ने बताउनु भएको छ। उहाँले पार्टीभित्र युवाको सहभागिता र सक्रियता बढ़ाउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साईले पार्टी संगठनलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच सहकार्य समन्वय र एकताको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले युवालाई पार्टीसँग जोड्दै उनीहरूको क्षमता र ऊर्जालाई संगठन निर्माणमा परिचालन गर्ने बताउनुभयो।
9: कार्यकर्तालाई सम्झाउनु पर्छ, कार्यकर्तालाई सम्मान गर्नुपर्छ र उहाँहरूले मनपर्छ, आफूले लिनुपर्छ र र मैले मेरो ठाउँबाट भन्नु पर्दाखेरिमा मैले कसैलाई पनि कार्यकर्ता हुन् या नेता हुन् मैले सबैलाई त्यसको सम्मान गर्छु। म सामाजिक मान्छे हो र पहिलो कुरा आर्थिक मान्छे भन्दा पनि पहिलो म सामाजिक मान्छे हो। त्यस कारणले मेरो नजरमा चाहिँ सबैलाई कसैलाई दुःख नहो कुनै अन्यायमा नगरौँ।
0: उहाँले क्षेत्रभित्र पार्टीको संगठन विस्तारसँगै कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको छ। शाहीको सर्वसम्मत चयनलाई पार्टीभित्र सहमति र सहकार्यको अभ्यासका रूपमा समेत हेरिएको छ।

0: बारगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले आफू निर्वाचित भएर आएपछि नगरपालिकाले शिक्षा पूर्वाधार तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनु भएको छ। नगर प्रमुख अर्यालका अनुसार नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न आवश्यक पूर्वाधार निर्माणसँगै कक्षा कोठामा आवश्यक फर्निचर, सूचना तथा संचार प्रविधि, आईसीटी उपकरण, कम्प्यूटर प्रयोगशाला तथा पुस्तकालयको व्यवस्थापनमा प्राथमिकता दिएको बताउनुभयो। त्यस्तै विद्यालयमा वैज्ञानिक कक्षा कोठाको व्यवस्था गर्नुका साथै बाल विकास कक्षालाई व्यवस्थित र बालमैत्री बनाउन आवश्यक व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। यस्ता प्रयासले बाढगंगाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन सहयोग पुगेको नगर प्रमुख अर्यालको भनाइ छ। स्वास्थ्यतर्फ पनि नगरपालिकाले सेवा विस्तारलाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो। बाढगंगा नगरपालिकाका 11 वडामा रहेका स्वास्थ्य चौकीबाट आवश्यक औषधि उपलब्ध हुने व्यवस्था मिलाइएको नगर प्रमुख अर्यालले जानकारी दिनुभएको छ। शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत आवश्यकतासँग जोड़िएका क्षेत्र भएकाले स्थानीय तहले यी क्षेत्रमा निरन्तर सुधार र व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ। कपिलवस्तु नगरपालिका 4 कोदाहामा सम्पन्न निशुल्क आँखा जाँच शिविरमा 197 जनाले आँखाको परीक्षण गराएका छन्। परीक्षणका क्रममा 25 जनामा मोतीबिन्दु देखिएपछि उनीहरूलाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ। स्थानीय स्तरमै आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखा आँखा अस्पताल सौर्य हवाको आयोजनामा शिविर सञ्चालन गरिएको हो। लुम्बिनी अपाङ्गता विकास केन्द्रको सह आयोजना युनिक एग्रो सेन्टर एन्ड रूपक भेट फर्माको आर्थिक सहयोग र तौलेश्वरनाथ सामाजिक विकास संस्थाको स्थानीय प्रायोजनमा कोदाह सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो। सेवा नै धर्म हो भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको आँखाको परीक्षण गर्नुका साथै देखिएका समस्याका आधारमा आवश्यक परामर्श र थप उपचारका लागि सुझाव दिएको थियो। आँखा सम्बन्धी समस्या भएका नागरिकलाई प्रारम्भिक परीक्षण मार्फत समस्या पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउनका लागि अपरिहार्यता रहेको शिविरका संयोजक रूपक गुप्ताले बताउनु भएको छ। युनिक एग्रो सेन्टर एन्ड रूपक भेट फर्माका संचालक समेत रहनुभएका गुप्ताले विशेष गरी नियमित रूपमा अस्पताल पुग्न नसक्ने नागरिकलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउँदा उपचारमा पहुँच पर्ने अपेक्षा गरिएको बताउनुभयो।
1: आँखाको शिविरमा चाहिँ अगाडि बढ्नु भएन, सायद उहाँलाई जानकारी पनि थिएन होला, किनभने म पनि म आफै पनि एउटा आँखाको समस्याले चाहिँ म पनि हामीले गर्नुलाई लेखेको छु। हामीले खानु पनि खाना पानी पनि समस्या हुन्छ र गाउँहरूमा खानेकुराको ब्यालेन्स डाइट मिलाउन नसकेको हुनाले आँखाको समस्या बढ्दो भइरहेको थियो।
0: सह आयोजकका रूपमा रहनुभएका लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरिराम सौरसियाले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच आवश्यक रहेको धारणा राख्नुभएको छ। केन्द्रका अनुसार अपाङ्गता भएका व्यक्तिसहित समुदायका अन्य नागरिकलाई पनि सहज रूपमा स्वास्थ्य सेवासँग जोड्न स्थानीय स्तरमा सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो।
2: जो आँखा सम्बन्धी रोगीहरू हुनुहुन्छ उहाँहरूलाई समयमा निशुल्क चेक जाँच र आँखाको समस्या के हुँदो रहेछ भने उहाँहरू थाहा नपाइकन समस्यामा एकदमै ग्रस्त भएपछि बल्ल उहाँहरूलाई थाहा हुन्छ, त्यस कारणले निशुल्क आँखा शिविर राखेको छ।
0: स्वास्थ्य सेवासँग सम्बन्धित सामाजिक कार्यमा स्थानीय व्यवसाय तथा संस्थाको सहकार्य आवश्यक हुने भन्दै उडा तहबाट समेत आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको उडा अध्यक्ष रविन्द्रनाथ तिवारीले बताउनु भएको छ।
3: शिविर आए हैं तो भी सराहनीय है, जनता जनार्दन के भी सेवा उपलब्ध है। आँख जैसा चीज दुनिया में कुछ नहीं, तो फिर लिए बड़ा में शिविर आया है, तो फिर भी हमर के भी सहयोग है आपके मंत्रालय के लिए भी जहाँ जो मिला करते भी हमारे कहन कि हमारे यहाँ शिविर आओ, उसका आँखा जाँच कराओ, उसे जो है जिंदगी का सवाल है जैसन चीज के जो है और जेक आँख में मोतिया बिंद हुआ उनका फिर भी आपके फलावे से मिल के औषधि उपचार भी यहाँ देते हैं। हमने के लिए साथ में जनता जनार्दन के भी हमारे वड़ा वासी लोग उनके भी शुभकामना आशीर्वाद है कि जो नारी आखा से खुला है।
0: आँखाको समस्या लामो समयसम्म व्यवस्था गर्दा दृष्टिमा थप असर पर्न सक्ने भएकाले समयमै परीक्षण गराउन चिकित्सकले आग्रह गरेका छन्। शिविरमा मोतीबिन्दु पहिचान भएका 25 जनालाई शल्यक्रियाका लागि सिफारिश गरिएकाले उनीहरूको थप उपचार प्रक्रिया अघि बढ्ने जनाइएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका 14 पर्लामी स्थित छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा एक महिला खोलाले बगाएर बेपत्ता भएकी छन्। श्रीमानसँग माछा मार्न खोलामा गएकी अन्दाजी 56 वर्षीय तुलसी सूर्यवंशी बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकरण बोगटीले जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। मौसमी प्रणाली कमजोर बन्दै एकाध भएका सबै ठाउँमा मौसम खुल्यो। बाढ़ी र पहिरोको जोखिम अझै कायमै, उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध। बाढ़ी पहिरोले पृथ्वी राजमार्ग सहित 7 मुख्य सड़क अवरूद्ध। बीपी अरनिकु र कान्ति राजमार्ग पनि ठप्प। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति। ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। सञ्चालनमा आयो नारायणगढ़ मुगलिन सड़क। गोरुसिंगे सन्धिखर्क सड़क खण्ड आज रातिदेखि बन्द। मलेखु मुगलिन सड़क खुलाउन 10 मेसिन परिचालन। वर्षाका कारण पाल्पामा पहिरोमा पुरेर 5 जनाको मृत्यु। गुल्मीमा करिडोर सहित रिडी तटीय क्षेत्र डुबारमा बर्दियामा 15 घर परिवार विस्थापित। र कपिलवस्तुको कोदाहामा निशुल्क आँखा शिविर 197 जनाको जाँच गर्दा 25 जनामा मोतीबिन्दु। स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा उपचारमा पहुँच बढ्ने अपेक्षा। हवस् त एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने ससीमलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
4: युनाइटेड अस्पताल बारदिंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
0: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
4: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट 4 दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1284 जनाको उद्धार,
8: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
7: सामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङ्गी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
8: भोलि बिहान हामी चाँडैबाट फेरि हिमलुङ डिस्ट्रिक्ट पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
7: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति, आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
9: पूर्वी भूभागहरूबाट क्रमिकमा यो प्रणालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
7: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 कांस्य पदक।
10: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: भोटेकोशीको विनाशकारी बाढ़ीको 1 महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकेको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन, यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
11: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
8: बागलुङ, त्यसै गरेर पाल्पा, म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
11: पहिरोमा परेर म्याग्दीमा मात्रै चारजनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने चारजनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप चारजना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका तीनमा आज बिहान ढिस्को खस्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीय वासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
12: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
11: एकै समयमा हिमलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजङ बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीरबहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
12: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङ्खेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुम कारमारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको स्थानीयवासीबाट बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
11: मनाङ सदरमुकाम चामेमा घट्यखोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्यखोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
8: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर। अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन चाहिँ नभएको तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। भोलि बिहान हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ जुन अवस्थामा भेट्छौँ त्यहाँसम्म हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
11: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 वटा घर पूर्ण रूपमा भोगेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान बाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रचार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मोलेको मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भिक्टर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लिदु र ढुङ्गा माटो पन्छाएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
9: अहिले पछिल्लो मौसमको अवस्था, पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था देखियो। पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबै ठाउँहरूमा चाहिँ अलिकति मध्यम वर्षा चाहिँ भएको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि केही राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको केही ठाउँहरूमा चाहिँ अलिकति मध्यम खालको वर्षा हुन सक्छ, माओवादा रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो कर्णाली प्रभाव गरेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
11: बाढीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाको तर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले 16 पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा 16 जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगत र ज्ञानु अवालेको जोडी बाहिरिएको छ। आज भएको खेलमा तिलक, ज्ञानु युएका, आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
7: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
13: अहिले हामी यो पर्वाधी क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
7: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
16: ओहो तिमी त घरको खाने भएछौ नि
17: के को सरसल्लाह हो दुईजनाको
15: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
17: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
16: ए हो र राम सर म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र
17: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
18: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट
19: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ पोषण अधिकृत बिन्दुपुन
13: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौँ त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिन्छ होइन अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कम्फेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौँ भन्ने हो अहिले हामी यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकालाई आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन आमाको दूध पर्याप्त नभएर होस् यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला
19: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ
20: जनप्रतिनिधिजी हुनुहुन्छ जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ उहाँहरूसँग आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ तुरुन्तै यस नभन्नुहोस् उहाँहरूसँग नजिक ननजिकिनुहोस् उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस् उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस् किनभने त्यो नभन्नुहोस् है यो भन्नुहुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ प्रलोभन दिने नचाहिँदो आश्वासन दिने अपराधिक क्रियाकलाप गर्ने कानून उल्लङ्घन गर्ने कुछ चेष्टा कसैले नगर्नु होला त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न दोस्रो कुरा सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर भकाउमा लागेर प्रलोभनमा लागेर भनाइमा लागेर पछि पछि लाग्ने उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि जातिन्दी पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शङ्काको रूपमा हेर्नु होला
19: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभिनारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी:
1: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो, जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बिचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोइलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, सुरोट विधिहरू फुक्नु भएन, श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
19: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती चुरोट मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
20: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
7: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
22: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
22: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
17: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
20: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नुपर्ने हुन्छ र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाइ गर्न सक्छ, एउटा प्रलोभन देखाउन सक्छ, एउटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, आपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
0: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर 4 कुरा के होला?
20: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा, नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
0: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने काम

0: है अलिकति शंकाको रूपमा हेर्नु पर्यो. त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो. आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो. र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन. सम्बन्धित प्रधिकारले र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो. या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन. सम्बन्धित घरधनी हुनु पर्यो. घरधनीले पनि नजिक प्रधिकारले समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो. र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा. र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ. हाम्रो केन्द्र छ हाम्रो समन्वय केन्द्र त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ त्यहाँ सम्पर्क गर्न सकिन्छ. नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ. कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला. हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ. हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु.
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
2: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबान लगायतका विपदका घटनामा परि 14 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ. काली गण्डकीको बाढ़ीले पर्वतको जलधला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ. बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1,100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ. मनाङको नार्पाभूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ. मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङ्गी नदीमा आंशिक प्रवाह थुनिएको छ. तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ. आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ. बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ. र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला.
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
4: यति बेला साँझको 8 बज्यो.

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेन फर्किएकै राति पूर्व प्रधान न्यायाधीश राणा निवासबाटै पक्राउ। चौतर्फी दबावपछि परिवारको जिम्मा लगाएर रिहा। पक्राउ पर्नुको कारणबारे राज्यका संयन्त्र चुपचाप। तत्काल थाहा दिन सरकारलाई मानवाधिकार आयोगको ध्यान आकर्षण।
1: डेमोक्रेटिक सोसाइटीमा यो गम्भीर रूपमा आपत्तिजनक, बिना कुनै आधार कारण कसैले गिरफ्तार गर्न पाइँदैन।
2: यो चाहिँ हामीले अहिले विज्ञप्तिमा त निर्देशन खासै भन्न मिल्दैन सर, ध्यानाकर्षण हो। यो चाहिँ हामीले अहिले विज्ञप्तिमा त निर्देशन खासै भन्न मिल्दैन सर, ध्यानाकर्षण हो।
0: देशका विभिन्न स्थानमा

भारी पहिरो लगायत विपदबाट 15 जनाको मृत्यु 1284 जनाको उद्धार चाडबाडको मुखमा केही परिवार घरबार विहीन क्षतिग्रस्त बने अधिकांश राजमार्ग मनाङमा हिम पहिरोदेखि ठाडो खोलामा बाढ़ी एकै पटक चामेमा मर्स्याङदी नदी थुनियो हिम पहिरोमा बेपत्ता भएका दुईजनाको शव चामे ल्याइयो रात परेकाले सम्पर्क विहीन भएकाको उद्धारमा कठिनाई साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

0: होए। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपालको न्यायिक इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश निवासबाटै पक्राउ पर्नु भएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणा मध्यराती निवासबाटै पक्राउ पर्नु भएको हो। राणालाई पक्राउ गर्नुको कारणबारे प्रहरी संयन्त्रदेखि राज्यका निकाय चुपचाप बसेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभालाई सम्बोधन गरेर स्वदेश फर्किएको 24 घण्टा नबित्दै पूर्व प्रधान न्यायाधीश राणा पक्राउ परेको समाचार एकाबिहानैदेखि छ्यापछ्याप्ती फैलियो। प्रहरीले राणालाई सुरक्षाका कारण नियन्त्रणमा लिएको अपुष्ट जानकारी संचार गराएको छ। राणाको परिवारले सुरक्षा माग नगरेको बताएपछि पक्राउ गर्नुको वास्तविकता सार्वजनिक गर्न प्रहरी र प्रधानमन्त्री बालेन्द्र शाहमाथि नै दबाव बढ़ेको छ। राष्ट्रिय मानवाधिकार आयोगको टोली राणालाई राखिएको अपराध अनुसन्धान महाशाखा टेकुमा पुग्यो, तर आयोगको टोलीले राणासँग भेट्न पाएन। आयोगको टोली फर्किए लगत्तै प्रहरीले राणालाई परिवारको जिम्मा लगाएर छाडेको छ। पक्राउ पूर्जी बिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नै नखुलाइ छाडेको प्रहरी बोलिरहेको छैन। श्रोतहरूले राणालाई पक्राउ गर्नुको कारण प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको ठाडो आदेश भनेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश राणासँग आयोगको टोलीलाई भेट्न नदिएको बारे सरकारसँग जवाफ माग गरेको छ। आयोगका एकजना सदस्य आयोगका सचिव मुरारी खरेल सहितको टोली पूर्व प्रधान न्यायाधीश राणालाई भेट्न नपाई फर्कनु परेको आयोगकी संचार अधिकृत दुर्गा पोखरेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ।
3: मानवाधिकार आयोगको आफ्नो अधिकार क्षेत्राधिकारभित्र पनि पर्छ, कोही व्यक्तिलाई पक्राउ गरिसकेपछि अनुगमन गर्ने अब सम्बन्धित ठाउँहरूको कारागार सार्वजनिक संस्था निजी संस्थाहरूको अनुगमन गर्ने र त्यहाँ चाहिँ मानवाधिकारको अवस्था चाहिँ अलिकति सुधार गर्नुपर्ने जस्तो देखियो भनेदेखि निर्देशन पनि दिन सक्ने भन्ने हाम्रो आयोगको अब ऐनमै लेखिएको कुरा छ होइन। अधिकार छ भने अब त्यही अनुसार नै सोलेन्द्र शमशेर जबरालाई अब पूर्व प्रधान न्यायाधीश पनि हुनुहुन्छ उहाँलाई पक्राउ गरेको विषयमा के हो भन्ने उहाँको अवस्था बुझ्नको लागि चाहिँ आयोगबाट मान्य सदस्य सहितको टोली सचिवजी सम्मिलित टोली चाहिँ अनुगमनको लागि जाँदाखेरिमा उहाँलाई भेट्न नदिएको भन्ने कुरा हो र उहाँहरूले सोध्नुभयो उच्च अधिकारीहरूसँग पनि प्रहरी अधिकारीहरूसँग के विषयमा चाहिँ हामीलाई चाहिँ किन यहाँ रोक लगाइएको हो उहाँलाई भेटघाट गर्नलाई भन्ने कुरा गर्दाखेरि त्यो विषयमा उहाँहरूले केही पनि भन्न चाहनु भएन अनि उहाँ नभेटिकन फर्किनुभयो।
2: आयोगले विज्ञप्ति निकालेर भेट्न नदिनेको जवाब सरकारसँग माग गरेको छ। भेट्न नदिने प्रहरी अधिकारी बारे आयोगले पत्रचार गर्ने तयारी गरेको छ। आयोगको कार्यक्षेत्र अर्थात ऐनमै रहेको विषयमा प्रहरीले अनदेखा गरेको विषयले सरकारको ध्यान आकर्षण गराएर आज विज्ञप्ति निकालेको आयोगकी संचार अधिकृत पोखरेलले जानकारी दिनुभयो।
3: यो चाहिँ हामीले अहिले विज्ञप्तिमा त निर्देशन खासै भन्न मिल्दैन सर, ध्यान आकर्षण हो। निर्देशन दिने अरू भनेको चाहिँ पत्रचार मार्फत हुन्छ, अहिले त ध्यान आकर्षणै हो। अब किन दिएन भन्ने कुरा चाहिँ अब थाहा पाउनु पर्यो, आयोगलाई चाहिँ जवाफ त हुनु पर्यो नि त।
2: पूर्व प्रधान न्यायाधीश राणा पक्राउ र रिया लगत्तै विभिन्न प्रतिक्रिया आएका छन्। प्रहरीले पक्राउ गर्नुको कारण खुलाएको छैन भने रिया गर्नुको कारण पनि केही भनेको छैन। प्रहरी अधिकारीहरू सबै तैचुप मैचुपको अवस्थामा छन्। तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्नु हास्यास्पद भएको बताउनु भएको छ। यो सरकारको स्वेच्छाचारिता भएको उहाँले बताउनुभयो।
4: डेमोक्रेटिक सोसाइटीमा यो गम्भीर रूपमा आपत्तिजनक, बिना कुनै आधार कारण कसैले गिरफ्तार गर्न पाइँदैन र गिरफ्तारी गर्नुभन्दा अगाडि अदालतबाट अनिवार्य रूपमा पक्राउ पुँजी जारी गराउनु पर्थ्यो। अदालतको अथराइजेसन बिना, विदाउट द अथराइजेसन अफ द कम्पिटेन्ट कोर्ट, सक्षम अदालतको अथराइजेसन बिना, अनुमति बिना कसैले पनि गिरफ्तार गर्न मिल्दैन। अब यद्यपि उनलाई गिरफ्तार गरिसकेपछि नियन्त्रणमा लिइसकेपछि प्रहरीले के न्यारेटिभ बिल्ड गर्न खोज्यो भने यो त उहाँकै सुरक्षाको लागि हो, तर यो तर्क एकदमै हास्यास्पद छ। किनभने यदि उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो उहाँको निवासमा सुरक्षालाई अपग्रेड गर्नु पर्थ्यो, सुरक्षा सतर्कता र निगरानी पो बढाउने हो, उहाँलाई लगेर पुलिस अफिसमा लगेर राख्ने होइन, मिडल अफ द नाइट उहाँलाई चाहिँ के छ भने नियन्त्रणमा लियो र किन लियो त्यसको कुनै आधार कारण बिना। त्यस कारण द स्टेट इज अन्डर ड्युटी, राज्यको यो कर्तव्य हो कि उनलाई के कारणले नियन्त्रणमा लिएको थियो, उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो सुरक्षा थ्रेट जसबाट आयो त्यसलाई पो गिरफ्तार गर्नु पर्यो, त्यसलाई पो नियन्त्रणमा लिनु पर्यो, जो सुरक्षा थ्रेटमा परेको छ उसलाई नियन्त्रणमा लिने होइन। भनेपछि सरकारको यो दावी चाहिँ झुटो हो, यो चाहिँ हास्यास्पद छ।
2: प्रहरीले पनि पक्राउ गरेको मात्रै होइन रिहा गरेको बारे समेत थाहा दिएको छैन। यसले कानूनी राज्यको पास भएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनु भएको छ। उहाँले राज्य जानकारी नदिएर भाग्न नमिल्ने बताउनु भएको छ।
4: अहिले उनलाई चाहिँ रिहा गरियो या उनलाई चाहिँ के छ भने परिवारको जिम्मा लगाइयो, त्यसको पनि केही आधार कारण खोलाइएको छैन। किन उनलाई नियन्त्रणमा दियो, किन उनलाई फेरि परिवारको जिम्मा लगाइयो, यसको बारेमा कुनै राज्यले कुनै जानकारी दिएको छैन। एउटा लोकतान्त्रिक समाजमा राज्यलाई यसरी चाहिँ अधिनायकवादी ढंगले, स्वेच्छाचारी ढंगले, बदनियतपूर्ण तरिकाले कसैलाई पनि चाहिँ गिरफ्तार गर्ने, नियन्त्रणमा लिने अधिकार छैन। र यसमा यो त झन् किन आपत्तिजनक छ भने एउटा सामान्य नागरिकलाई पनि कानूनको प्रोटेक्सन हुन्छ, उसलाई पनि चाहिँ गैर कानूनी थुना, स्वेच्छाचारी थुना विरूद्धको अधिकार छ। हरेक व्यक्ति जसलाई चाहिँ प्रहरीले नियन्त्रणमा दिएको छ उसलाई आफ्नो चाहिँ गिरफ्तारीको या थुनाको जानकारी पाउने अधिकार हुन्छ। किन, के अभियोगमा हो, के प्रमाणको आधारमा हो, त उहाँलाई कसैले पनि जानकारी गरिएन। र यो चाहिँ एउटा धेरै ठूलो पब्लिक इस्यु हो, उहाँ चाहिँ एउटा फर्मर चीफ जस्टिस हो। म उहाँको कुनै समर्थक होइन, म उहाँको धेरै ठूलो आलोचक पनि हो, किनभने हिजो उहाँ चाहिँ चीफ जस्टिस हुँदाखेरि महाभियोगको लागि एउटा निरन्तर आवाज उठाउने व्यक्ति म पनि हुँ। उहाँले चाहिँ न्यायपालिकामा गम्भीर विचलन ल्याएको यो कुराहरू छ, त्यो कुरा आफ्नै ठाउँमा छ। अहिलेको स्ट्याटस के हो भने हिजो फर्मर चीफ जस्टिस, उहाँलाई चाहिँ के आधारमा, के चाहिँ कानूनको आधारमा चाहिँ उनलाई गिरफ्तार गरिएको, किन गिरफ्तार गरिएको, स्टेट इज अन्डर ड्युटी, राज्यको यो कर्तव्य हो, यो चाहिँ यसको जानकारी गराउनुपर्छ, यसको चाहिँ विज्ञप्ति आउनुपर्छ, यतिकै समात्यो यतिकै छोड्यो त्यो गर्न पाइँदैन, यो भनेको चरम स्वेच्छाचारिताको नमुना हो।
2: आज एका बिहानैदेखि पूर्व प्रधान न्यायाधीश राणा पक्राउले सनसनी मचियो। चौतर्फी दबावपछि प्रहरीले अन्तत दिउँसो परिवारको जिम्मा लगाएर रिहा गर्यो। तर किन पक्राउ पर्नुभयो र दिउँसो नै रिहा हुनुभयो भन्ने बारे राज्य संयन्त्र मौन बसेको छ। सुरक्षा थ्रेडको हल्ला भए पनि थ्रेड दिने को थिए केही खुलाइएको छैन। यसले राज्य स्वेच्छाचारिता, कानूनी शासन विपरीत हिँड्न थालेको टिप्पणी भएका छन्। यसबारे सम्बन्धित निकाय मौन बस्न भने मिल्दैन, थाहा दिनुपर्ने माग चौतर्फी भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
5: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो लगायत विपदबाट चार दिनमा 15 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदमा परि बागमती प्रदेशमा 3, लुम्बिनीमा 4, गण्डकीमा 5, कर्णालीमा 2 र मधेश प्रदेशमा 1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। विपदका घटनामा 4 जना घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढ़ी पहिरो र डुबानमा परेका 1,284 जनाको उद्धार भएको छ। अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढ़ी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताउनु भएको छ। नौ असोजदेखि शुरू भएको वर्षा र त्यसबाट उत्पन्न बाढ़ी पहिरोका कारण विभिन्न प्रदेशमा कैयौं परिवार घरबार विहीन हुन पुगेका छन्। केही घर बगेका छन् र केही जोखिममा परेका छन्। नेपालीको मुख्य चाडबाड़ दशैं, तिहार र छठको मुखमा यो घटना भएको छ। अधिकांश राजमार्ग क्षतिग्रस्त बनेका छन्। 10 पदौको भोटेको सी त्रिशुली बाढ़ीले 1 नदी करिडोरमा मात्र प्रहार गरेको थियो। पछिल्लो वर्षा र बाढ़ीले देशव्यापी राजमार्ग क्षतिग्रस्त बनाएको छ। सड़क विभागका विभिन्न कार्यालयले दिएको जानकारी अनुसार सामान्य पहिरो गएको स्थानमा आजैबाट पहिरो हटाएर राजमार्ग पुनः शुरू गर्न थालिएको छ। कतिपय स्थानमा भने केही दिनसम्म अझ लाग्ने जनाइएको छ। सड़क विभागका अनुसार पहिरोले काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्ग दुई दिन यता बन्द छ। सो राजमार्गमा कृष्णभीर, तिङकाङ खानी, चालिसे, बाङ्गे लगायत स्थानमा सड़क अवरूद्ध छन्। बेनीघाट रोराङ सातका अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी अनुसार कृष्णभीरको पहिरो हटाउन थालिएको छ। धादिङकै गजुरी दुई पहरे भीरमा समेत आजै सड़क रातिसम्म भए पनि खुलाउने तयारी छ। मनाङमा यतिखेर मर्स्याङदी नदी थुनिएको खबर छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामे नजिकै मर्स्याङदी नदी थुनिएको हो। उहाँका अनुसार घट्टे खोलाबाट झरेको लेतुसहितको बाढ़ीले मर्स्याङदी नदी थुनिएको हो। घट्टे खोलाबाट आएको लेतुसहितको बाढ़ीले नदी थुनिएको छ। उहाँले भन्नुभयो नदीको बहाव बढ़िरहेकाले जोखिम बढ़िरहेको छ। मर्स्याङदी नदीमा साइरन बजिरहेको अवस्था छ। मनाङकै नार्पा भूमि गाउँपालिका पाँच स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका दशजना मध्ये दुईजनाको शव फेला परेको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले दिनुभएको जानकारी अनुसार उद्धार टोलीले हेलिकप्टरमा दुईजनाको शव सामे ल्याइपुर्याएका छन्। दुईजनाको शव लिएर हेलिकप्टर आएको छ। अब बाँकीको खोजी तथा उद्धार गर्न सम्भव छैन। रात परिसकेकाले उद्धारमा समस्या छ। सीडीओ खनालले भन्नुभएको छ अब उद्धार खोली मात्र हुनेछ। हिमपहिरोदेखि ठाडो खोलामा बाढ़ीसम्म एकैपटक आएको र मनाङमा बिजुली तथा नेटवर्कका कारण अहिले समस्या सिर्जना भएको छ। हिमलुङ हिमालतर्फ गएका अन्य दशजना सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी गराइएको छ। चितौन स्थित नारायणी नदीमा राखिएको क्रूज सिप नै बाढ़ीले बगाएको छ। आज दिउँसो नदीमा राखिएको क्रूज सिप बगाएको हो। बगेर आएको क्रूज सिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ। अहिले पुलमा उक्त क्रूज सिप आएर ठोकिएको एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ। पानीको सतह बढ़दैछ र जोखिम पनि बढ़दैछ। उहाँले जानकारी दिनुभएको छ। निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोरमा रहेका विद्युत आयोजनामा सबैभन्दा ठूलो अवरोध पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ी पहिरोका कारण कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना बन्द भएका छन्। उक्त प्रसारण लाइन अन्तर्गत दानाकुशमा सड़क खण्डमा क्षति पुग्दा आयोजनाहरूको विद्युत प्रवाह बन्द भएको हो। कालीगण्डकी करिडोरमा उत्पादन हुने 358.2 मेगावट बिजुली बन्द भएको छ। कालीगण्डकी र त्यसका सहायक नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर 220 केवी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा छ। हुम्लाको संखेली गाउँपालिका दुई स्थित बाङ्गे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गरिरहेका मुगुका स्थानीय मध्ये एकजनाको मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन छन्। मुगुको मुगुम कारमारुङ गाउँपालिका 9 पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार भदौ 28 गते 13 जना स्थानीय कटुको संकलनका लागि बाडे ढुङ्गा सामुदायिक वन पुगेका थिए। उनीहरू त्यहाँ जड़ीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। अमेरिकासँगको तनाव र कड़ा आर्थिक प्रतिबन्धका कारण उत्पन्न जटिल परिस्थितिका बीचमा इरानले आफ्ना उत्तरी सीमाहरूबाट जाने वैकल्पिक व्यापारिक मार्गको प्रयोग तीव्र बनाएको छ। अमेरिकी नौसैनिक नाकाबन्दी र हर्मुज जलमार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि इरानले चीनसँग जोड़िने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो। इरानको ट्रेड प्रमोशन अर्गनाइजेशनका डेपुटी हेड रोशन बक्सका अनुसार प्रतिबन्ध र चुनौतीका बावजूद इरान चीन रेल करिडोर केही महिनादेखि निरन्तर सञ्चालनमा छ। नेपालले 11 शीतोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा 6 पदक जितेको छ। जापानको योकोहामामा भएको प्रतियोगितामा नेपालले 2 स्वर्ण 1 रजत र 3 कास्य पदक हात पारेको हो। एरिका गुरूङले महिला 68 केजीमाथि तथा राकेश मानन्दरले पुरूष 60 केजी मुनिमा नेपालका लागि स्वर्ण पदक सुनेका हुन्। यस्तै निरूपा दोङ तामाङले महिला 68 केजी मुनिको रजत पदक जित्नुभयो। मिनबहादुर तामाङले पुरूष 67 केजी मुनि, महिला टीम कुमुते तथा महिला टीम काताले नेपाललाई कास्य पदक दिलाएका छन्। कुमुते टीममा एरिका गुरूङ, निरूपा दोङ तामाङ, मेगा लिम्बू, एलिसा राजकोटी मगर र सानुमाया सिंहले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो। टीम कातामा पनि मेगा एलिसा र सानुमायाले प्रतिस्पर्धा गर्नुभएको थियो। नेपाली टोली जापानमै आईसी नागोएमा भइरहेको एसियाली खेलकुदमा सहभागी जनाएर योकोहामा पुगेको थियो।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
9: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
10: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
9: हामीले राजा च्याउ त्यसै भनेको हो र।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
12: कांग्रेस महाधिवेशनमा गगन ओली रवि र प्रचण्ड एउटै मञ्चमा देखिँदै, रविले स्वीकारे गगनको निम्तो, ओली जाने नजाने अन्यल, प्रचण्ड सहभागी हुने सम्भावना बलियो। नेपाली कांग्रेसको 15 महाधिवेशनको मञ्चमा यसपालि गगन थापा, केपी शर्मा ओली, रवि लामिछाने र पुष्पकमल दाल प्रचण्ड लगायतका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने दृश्य आफैमा ऐतिहासिक र निकै रोचक हुने विश्लेषण गरिन थालिएको छ। आगामी असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन भव्य रूपमा आयोजना हुँदैछ। यसै उद्घाटन समारोहमा आतिथ्यका लागि कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणा नेतृत्वको टोलीले शुक्रबार नै तीनै जना शीर्ष नेताहरूको निवास नै पुगेर औपचारिक निमन्त्रणा पत्र बुझाइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापाको निमन्त्रणालाई सहर्ष स्वीकार गरिसकेका छन्। पछिल्लो समय रवि लामिछाने आफैले बोलाएको राजनैतिक बैठकमा कांग्रेस सभापति गगन थापाको उपस्थिति निकै बलियो र अर्थपूर्ण समेत देखिन्छ। नेताहरूबीच व्यक्तिगत दलीय रूपमा बढ़दै गएको त्यही राजनीतिक सौहार्दता, सम्वाद र आपसी सहकार्यलाई निरन्तरता दिँदै रवि लामिछानेले गगन थापाको निम्तो स्वीकार गरेका छन्। त्यसैले पनि असोज 16 को उद्घाटन सत्रमा उनको उपस्थिति पक्का पक्की जस्तै छ। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड उद्घाटन समारोहमा सहभागी हुने सम्भावना एकदमै बलियो छ। कांग्रेस नेतृत्वसँग निमन्त्रणा पत्र बुझ्ने क्रममा उनले निकै सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ र लोकतान्त्रिक अभ्यासको यो वृहत उत्सवमा उनको उपस्थिति रहने लगभग निश्चित जस्तै रहेको बताइएको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निवास नै पुगेर औपचारिक निम्तो दिएको छ, तर उनी महाधिवेशनको उद्घाटन सत्रमा जाने वा नजाने भन्ने विषय अझै अन्यलमा छ। एमाले वृत्तबाट ओलीको सहभागिताबारे औपचारिक घोषणा हुन अझै बाँकी छ। पछिल्लो समय नेपालका राजनीतिक दलहरू र शीर्ष नेताहरूबीच नीतिगत र व्यक्तिगत रूपमा भएको बेमेल र असमझदारी बीच हुन लागेको यो महाधिवेशन निकै महत्वपूर्ण मोडमा उभिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार दलहरू बीचको यही दूरी र बेमेलका बीच कांग्रेसको यो महाधिवेशन विभाजित राजनीतिलाई एक ठाउँमा ल्याउने र राजनीतिक एकता गराउने एउटा बलियो हतियार बन्न सक्छ। एउटै मञ्चमा हुने सम्वाद र शीर्ष नेताहरूको भौतिक उपस्थितिले चिसिएको सम्बन्धलाई बगाल्न र राष्ट्रिय मुद्दाहरूमा समझदारी कायम गर्न नयाँ बाटो खोल्न सक्ने अपेक्षा समेत गरिएको छ। यदि यो अन्यल चिर्दै एमाले अध्यक्ष केपी ओली पनि खुल्ला मञ्चको त्यो मञ्चमा सहभागी भयो भने रवि ओली र प्रसन्न एउटै मञ्चमा उपस्थित भएको दृश्य नेपाली राजनीतिका लागि निकै ऐतिहासिक, अर्थपूर्ण र रोचक हुने समेत विश्लेषण गरिएको छ। यो आन्तरिक राजनीतिक शक्ति प्रदर्शन मात्र होइन, कांग्रेसका एक पदाधिकारीले दिएको जानकारी अनुसार उद्घाटन समारोहमा छिमेकी मुलुकहरूबाट पनि विशिष्ट अतिथिहरू बोलाउने तयारी अन्तिम चरणमा पुगेको छ। भारत, चीनका साथै युरोप र अमेरिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेत औपचारिक निमन्त्रणा पठाइएको बताइएको छ। त्यस्तै महाधिवेशनलाई भव्य बनाउन कांग्रेसले उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरू सम्मिलित 15 वटा विशेष समिति बनाएर आफ्नो सम्पूर्ण शक्ति समेत परिचालन गरेको छ। त्यसैले पनि असोज 16 देखि 19 गतेसम्म हुने यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
3: दिस होम इन्टरनेट।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले आज छोडेको छ। अब पक्राउको कारण नै नखुलाई परिवारको जिम्मा लगाइएको छ। यसलाई कसरी हेर्ने?
5: अब यो एउटा डेमोक्रेटिक सोसाइटीमा यो गम्भीर रूपमा आपत्तिजनक, बिना कुनै आधार कारण कसैले गिरफ्तार गर्न पाइँदैन र गिरफ्तारी गर्नुभन्दा अगाडि अदालतबाट अनिवार्य रूपमा पक्राउ पुँजी जारी गराउनु पर्थ्यो। अदालतको अथोराइजेसन बिना, विदाउट द अथोराइजेसन अफ द कम्पिटेन्ट कोर्ट, सक्षम अदालतको अथोराइजेसन बिना, अनुमति बिना कसैले पनि गिरफ्तार गर्न मिल्दैन। अब यद्यपि उनलाई गिरफ्तार गरिसकेपछि, नियन्त्रणमा लिइसकेपछि प्रहरीले के न्यारेटिभ बिल्ड गर्न खोज्यो भने यो त उहाँकै सुरक्षाको लागि हो, तर यो तर्क एकदमै हास्यास्पद छ। किनभने यदि उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो उहाँको निवासमा सुरक्षालाई अपग्रेड गर्नु पर्थ्यो। सुरक्षा सतर्कता र निगरानी पो बढ़ाउने हो, उहाँलाई लगेर पुलिस अफिसमा लगेर राख्ने होइन, मिडल अफ द नाइट उहाँलाई चाहिँ किसैले नियन्त्रणमा लियो र किन लियो त्यसको कुनै आधार कारण बिना। त्यस कारण द स्टेट इज अन्डर ड्युटी, राज्यको यो कर्तव्य हो कि उनलाई के कारणले नियन्त्रणमा लिएको थियो, उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो सुरक्षा थ्रेट जसबाट आयो त्यसलाई पो गिरफ्तार गर्नु पर्यो, त्यसलाई पो नियन्त्रणमा लिनु पर्यो। जो सुरक्षा थ्रेटमा परेको छ उसलाई नियन्त्रणमा लिने होइन। भनेपछि सरकारको यो दावी चाहिँ झुटो हो, यो चाहिँ हास्यास्पद छ, यो चाहिँ एउटा स्वेच्छाचारी र बदनियतपूर्ण छ। लोकतान्त्रिक राज्यमा राज्यले कसैलाई पनि गिरफ्तार गर्न सक्दैन, नियन्त्रणमा लिन सक्दैन, त्यो भनेको गम्भीर रूपमा स्वेच्छाचारी हो, आर्बिट्रेरी अरेस्ट हो। त्यस कारण यो र अहिले उनलाई चाहिँ रिहा गरियो या उनलाई चाहिँ के छ भने परिवारको जिम्मा लगाइयो, त्यसको पनि केही आधार कारण खुलाइएको छैन। किन उनलाई नियन्त्रणमा दियो, किन उनलाई फेरि परिवारको जिम्मा लगाइयो, यसको बारेमा कुनै राज्यले कुनै जानकारी दिएको छैन। एउटा लोकतान्त्रिक समाजमा राज्यलाई यसरी चाहिँ अधिनायकवादी ढंगले, स्वेच्छाचारी ढंगले, बदनियतपूर्ण तरिकाले कसैलाई पनि चाहिँ गिरफ्तार गर्ने, नियन्त्रणमा लिने अधिकार छैन। र यसमा यो त झन् किन आपत्तिजनक छ भने एउटा सामान्य नागरिकलाई पनि कानूनको प्रोटेक्सन हुन्छ, उसलाई पनि चाहिँ गैर कानूनी थुना, स्वेच्छाचारी थुना विरूद्धको अधिकार छ। हरेक व्यक्ति जसलाई चाहिँ प्रहरीले नियन्त्रणमा दिएको छ उसलाई आफ्नो चाहिँ गिरफ्तारीको या थुनाको जानकारी पाउने अधिकार हुन्छ। किन, के अभियोगमा हो, के प्रमाणको आधारमा हो, त उहाँलाई कसैले पनि जानकारी गरिएन। र यो चाहिँ एउटा धेरै ठूलो पब्लिक इस्यु हो। उहाँ चाहिँ एउटा फर्मर चीफ जस्टिस हो, म उहाँको कुनै समर्थक होइन, म उहाँको धेरै ठूलो आलोचक पनि हो। किनभने हिजो उहाँ चाहिँ चीफ जस्टिस हुँदाखेरि महाभियोगको लागि एउटा निरन्तर आवाज उठाउने व्यक्ति म पनि हुँ। उहाँले चाहिँ न्यायपालिकामा गम्भीर विचलन ल्याएको यो कुराहरू छ, यो कुरा आफ्नै ठाउँमा छ। अहिलेको स्टेटस के भने हिजो फर्मर चीफ जस्टिस उहाँलाई चाहिँ के आधारमा, के चाहिँ कानूनको आधारमा चाहिँ उनलाई गिरफ्तार गरिएको, किन गिरफ्तार गरिएको, स्टेट इज अन्डर ड्युटी, राज्यको यो कर्तव्य हो, यो चाहिँ यसको जानकारी गराउनुपर्छ, यसको चाहिँ विज्ञप्ति आउनुपर्छ, यतिकै समात्यो यतिकै छोड्यो त्यो गर्न पाइँदैन, यो भनेको चरम स्वेच्छाचारिताको नमुना हो।
4: अब पक्राउको कारण नखुलाई हिरासतमा राख्नु र केही समयमै रिहा गर्नुले प्रहरीको कार्यशैलीमाथि पनि कस्तो खालको प्रश्न उठाउँछ भन्ने प्रश्न त उठ्यो नि।
5: प्रहरीको विश्वसनीयता नै समाप्त भयो। तर मलाई के लाग्छ भने यो खालि प्रहरीको बुताको बात छैन, प्रहरीको औकातको कुरो मात्रै छैन, यो के छ भने हाई लेभलबाट प्रष्ट चाहिँ के छ भने आदेश नआइकन, उनीहरूबाट ग्रीन सिग्नल नआइकन, उनीहरूले स्पष्ट रूपमा आदेश नदिकन यो चाहिँ गिरफ्तारी भएको छैन। किनभने प्रहरीले त्यत्रो यत्रो ठूलो रिस्क लिँदैन, यत्रो हाई प्रोफाइल चाहिँ के छ भने त्यो पनि मिडल अफ द नाइट चाहिँ नियन्त्रणमा लिँदैन। त्यस कारण यसको लागि चाहिँ सरकार जिम्मेवार छ। म चाहिँ स्ट्रक्चर त्यहाँको डीएसपी वा त्यहाँको एसएसपीलाई मद्दत दिन चाहन्न। यो चाहिँ के छ भने हाई लेभलबाट यो भएको गिरफ्तारी हो र त्यस कारण यो सरकारले, गृहमन्त्रीले को चाहिँ स्पष्ट चाहिँ जवाब दिनुपर्छ कारण सहितको। यो चाहिँ के छ भने हामी लोकतान्त्रिक समाजमा छौँ, त्यो राज्यलाई स्वेच्छाचारी हुने अधिकार छैन, राज्यलाई कानून हातमा लिने अधिकार छैन। त्यसमा पनि एउटा फर्मल चीफ जस्टिसलाई यसरी नियन्त्रणमा लियो मिडल अफ द नाइट, यो चाहिँ सामान्य घटना होइन। यसले त नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई नै ध्वस्त गर्ने कुरा छ। एउटा व्यक्ति जो न्यायपालिकामा प्रमुख भएर बस्यो, को धेरै कमजोर कमजोरी थियो होला, त्यो आफ्नै ठाउँमा छ, उसँग उसलाई गिरफ्तार गर्नको लागि नियन्त्रण निबन्धको लागि एउटा चाहिँ स्पष्ट अभियोग चाहिन्छ, स्पष्ट दावी हुनुपर्छ, अदालतले गिरफ्तारीको लागि चाहिँ अनुमति प्रदान गरेको हुनुपर्छ, जरुरी पक्राउ पुर्जी पनि एउटा अपवादको स्थितिमा जब गम्भीर अपराध छ र व्यक्ति चाहिँ तत्काल भागेर जान सक्छ, प्रमाणहरू मेटाउन सक्छ, झन् ठूलो अपराध गर्न सक्छ, यो त कस्तो छ भने एउटा आतंकवादी शैलीमा जसरी मानव के छ भने चरण संसार कुनै ठूलो एउटा आतंकवादी हुन् जस्तो शैलीमा चाहिँ उनलाई नियन्त्रणमा दिए जुन गिरफ्तार गरियो, यो कुरा एउटा राज्यको चरम स्वेच्छाचारिताको नमुना हो। त्यसकारण म चाहिँ के छ भने सरकारलाई नै यसको लागि जवाबदेही बनाइनुपर्छ, संसदमा यसको प्रश्न उठ्नुपर्छ, सरकारले यसमा म यो केही पनि होइन, यो कुनै पनि घटना होइन भनेर यत्तिकै यसलाई लिपापोती गर्न मिल्दैन, अब छोडि त सक्यो भनेर यो च्याप्टर क्लोज हुँदैन, त्यसको चाहिँ के छ स्पष्ट कारण र आधार, त्यो चाहिँ नेसन हेज ए राइट टु नो, यो सबै डिटेलहरू चाहिँ बाहिर ल्याउनुपर्छ।
4: अब यो यदि गैर कानूनी पक्राउ भएको हो भन्ने अवस्थामा राणाले के कस्ता कानूनी उपचार खोज्न सक्नुहुन्छ र यसमा जवाबदेही को हुनुपर्छ?
5: होइन, जवाबदेही त अब सरकार नै हुन्छ, तर अब के छ भने प्रहरीको चेन अफ कमाण्डमा रहेको तिनीहरू पनि हुन्छन्, तर एउटा कुरा के छ भने यसमा गृहमन्त्री प्रधानमन्त्रीको एउटा चाहिँ जवाबदेहिता हुन्छ, यो त्यो चाहिँ एकाउन्टेबिलिटीको कुरा हुन्छ। अब चाहिँ चरण शमशेरजीले उहाँले चाहिँ यसको न्याय खोज्न सक्नुहुन्छ, गैर कानूनी थुनाको विरूद्धमा उहाँले चाहिँ भयो त्यसको क्षतिपूर्तिको दावी गर्न सक्नुहुन्छ, उहाँले चाहिँ के छ भने तरिकाले उनलाई गिरफ्तार गरेर उनको मानमर्दन भयो भन्ने विषयमा पनि उहाँले अदालतमा जान सक्नुहुन्छ, यसको न्याय खोज्न सक्नुहुन्छ, र यो चाहिँ के छ भने एउटा सिभिल सोसाइटीले पनि एउटा यसमा चाहिँ म्यासिभ चाहिँ नोइज क्रिएट गर्नुपर्ने आवश्यकता छ, सरकारको जवाबदेहिता हामीले खोज्नै पर्छ र सरकार चाहिँ यसको लागि आन्सरेबल हुनुपर्छ, त्यसको कुनै गम्भीर अपराधमा उनी संलग्न थिए जसको लागि उनलाई मिरर अफ द नाइट गिरफ्तार गर्नुपर्ने अवस्था थियो भने उनलाई फेरि त्यतिकै छोड्न पनि मिल्दैन, उनलाई त्यो चाहिँ लले आफ्नो कोर्स पूरा गर्न पाउनुपर्छ, आफ्नो लजिकल एन्डमा पुर्याउन पाउनुपर्छ, त्यसको के थियो त्यसको लजिकल एन्डमा पुग्नु पर्यो, साँच्चीकै उनको कुनै गम्भीर कुनै आपराधिक मामिला थियो जसको कारणले गर्दाखेरि उनलाई चाहिँ मिरर अफ द नाइट समात्नु पर्यो भनेपछि त त्यसको त यतिकै छोड्न पनि मिल्दैन, तर यो थोना चाहिँ के छ भने प्रथम दृष्टिमा यो गैर कानूनी छ।
4: उहाँलाई जेएनजीबाट सुरक्षा थ्रेट भएकाले सुरक्षा दिन लगियो पनि भन्यो सरकारले, र यो विषयमा अहिले जेएनजी नेताहरूले पनि यो जेएनजी भनेको के हो र कुनै आतंकवादी संगठन हो र भनेर सरकारसँग प्रश्न गरिरहेका छन् र हाम्रा सुरक्षा निकायको कतिसम्म दुरूपयोग गरिरहेको छ सरकारले भनेर पनि प्रश्न उठाइरहेका छन्। यस विषयमा यहाँ के भन्नुहुन्छ?
5: अब यो त के हो भने यसलाई चाहिँ हामीले खालि यो प्रहरीले मात्रै सोमोतो प्रहरीले चाहिँ आफैले यो चाहिँ गरिएको कृत्य होइन, अब यो सरकारको कुनै धेरै ठूलो इभिल डिजाइन, आई थिङ्क द गभर्मेन्ट इज अन्डर ब्याड एडभाइस, तर के छ भने सरकारले त्यसलाई चाहिँ ढाल्न सकेन, किनभने अब यो त यो सरकार कतिसम्म अपरिपक्व छ र यसको इम्प्लिकेसन्स के हुन सक्छ, फर्मर चिफ जस्टिस भनेको के चिज हो भन्ने कुरा बुझेन, यसको नेसनल इन्टरनेसनल इम्प्लिकेसन्स के हुन सक्छ भनेर त्यो एनालिसिस गर्ने क्यापेसिटी पनि यो सरकारमा यो गृहमन्त्रीमा छ जस्तो मलाई लाग्दैन, त्यसको संवेदनशीलता नै उनीहरूले बुझेन, त्यसकारण चाहिँ के छ भने बाध्य भएर छोड्नु पर्यो, तर यो सरकारको चाहिँ अपरिपक्वता र स्वेच्छाचारिता चाहिँ यसबाट प्रकट भएको छ, यसलाई चाहिँ के हो भने सरकारको राजनीतिक र कानूनी जवाबदेहिता चाहिँ हामीले खोज्नुपर्छ।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
2: अवस्था। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै, भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौं। आजलाई बिदा दिनुहोस्, नमस्कार।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: युनाइटेड अस्पताल बारदिङ्गा 7 ठाकुरपुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
7: हाड जोड्ने नसा तथा बात रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्ने सम्बन्धी समस्या अझै भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बात रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
9: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ड्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
9: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
7: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: लुम्बिनी प्रदेश वासीका लागि अत्यन्तै जरुरी सूचना।
12: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघ गर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
13: अनुरोध: लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
14: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड: तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
15: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू: कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक सभा, कृषि सहकारी समिति, कृषि फर्मको पकेट, मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
14: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np/ हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
9: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
16: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
9: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
17: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
18: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
9: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
17: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
9: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया कपिल वस्तु।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
19: ओहो, तोहर राधा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
20: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
19: सकिनै लाग्यो आमा लिपपोत गरेर।
20: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
19: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
20: हो,
19: पुरिदिनु पर्यो।
20: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो। लौ न, खै खै कहाँ टोक्यो छोरी?
19: यहाँ दाहिने हातमा टोक्यो आमा।
20: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
21: के भयो काकी?
20: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
21: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
20: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
21: अनि काकी, मुस्कानले लगाएको लुगा गर्दाना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
20: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
21: हुन हुन काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
20: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
21: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
20: बुझे बाबु।
21: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
20: हुन्छ हुन्छ बाबु।
21: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakepitenepal.org ओ आजी ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो त्यही लगाउनु पर्यो मुस्कानलाई।
20: राकेश बाबु मोटरसाइकल लिएर हामी आइसक्यो।
21: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडोभन्दा चाँडो सर्वतन्त्र उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
20: ए हस् हस् बाबु।
0: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
3: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
0: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
22: विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
23: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
24: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
25: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
26: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
25: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
26: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
27: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
25: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
22: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
26: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98472 87 90।
28: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
22: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
22: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: बारगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बारगंगा क्षेत्रका बारगंगा खोला, दिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अप्नाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0-74-75, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा बारगंगाको फोन नम्बर 100 वा 98570-90-275 र 98570-90-276, सशस्त्र प्रहरी बलको फोन नम्बर 11-14-12-34 वा 98570-74-271 र 98570-73-262। त्यस्तै बारगंगा नगरपालिकाका नगर प्रमुख 98570-50-931 वा अन्य नम्बरहरू 98570-87-111, 98471-92-274, 98570-50-588, 98570-500-85 र 98570-51-094 सम्पर्क गर्नुहोस्। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बारगंगा कपिलवस्तु।
1: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
5: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
6: अनुरोधक लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देवखुरी।
7: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै

0: सरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला रातिको 9 बज्यो।
4: बारगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बारगंगा क्षेत्रका बारगंगा खोला धिरी खोला र कोइली खोलामा जल स्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष तनाखो भई उच्च सतर्कता अप्नाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थान तर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात सुक्खा खानेकुरा पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0-74-75 नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा बारगंगाको फोन नम्बर 100 वा 98570-90-275 र 98570-90-276 सशस्त्र प्रहरी बलको फोन नम्बर 11-14-12-34 वा 98570-74-271 र 98570-73-262। त्यस्तै बारगंगा नगरपालिकाका नगर प्रमुख 98570-50-931 वा अन्य नम्बरहरू 98570-87-111 98471

0: 92274 98570 50588 98570 500085 र 98570 5194 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
1: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
0: अनुरोधक लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपादेउराली सुनचाँदी पसल, बाणगंगा 2 पिपरा, कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपादेउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाणगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98570 56249 र 98075 18346।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
6: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर कस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी अर्जी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गैर सक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज घडे
6: तिम्रा यादहरू मलाई भेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर जान्छन् सपनीमा आई मुटु रेटेर जान्छन् सपनीमा आई मुटु रेटेर जान्छन् तिम्रा यादहरू मलाई भेटेर

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्किङ
2: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट युके
3: शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
4: म्यासाच्युसेट न्यू ह्याम्पसायर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट
5: जडीबुटी आयुर्वेदिक हेयर अम्बिकाश्वर
4: अब दुबईमा मोबाइल किन्नुहोस् दुबई र नेपालमा वारेन्टी पाउनुहोस् इजी मोबाइल बजार मीना बजार नेपाली गल्ली बरदुबई युएई
6: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाई चाहिँ नै गायक बन्छु भन्दै हिँड्नु भएको छ भाइ चाहिँ चिया पसल गरेर बसेको छ लाजै मर्दो अझ कुनै दिन करोडपति बन्छु रे होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ छोरा दिनदिनै बढ्दैछ केही सोच्नु पर्दैन
7: मैले सोचिसकेको छु सानो यो त सुरुवात मात्रै हो मलाई केही समय देऊ मेरो यही देशमा केही गर्ने सपना छ
6: सपना मात्रै देखेर हुन्छ देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन
7: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ वातावरण त आफैले बनाउने हो सानो
6: ल ल तिमी वातावरण बनाएर बस म त यो उजाडमा बस्न सक्दिन जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि त्यो दिन लिन आउनु गए म
7: सानो सानो सानो
8: ए नरेमुला त्यति एउटी किटले छोड्दै मर हुन्छ अझै कति चोट सहनु छ जीवनमा
9: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ सबै पटक कटक्क मुटु खान्छ नि खाएको खाए खाएको खाए छोड्दै छोड्दैन
8: ल भइगयो नरै न त
9: रुन्छ रुदा मन हल्का हुन्छ को छ र माया नलाको चोखो को छ र मायामा नरोको सबै रुन्छन्
8: अनि यस्तो पब्लिकमा रुने हो त
9: अनि कहाँमा रुने त रुने ठाउँ चाहियो कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे

आकाश गए पनि पातल गए पनि जति सहे पनि वर्ष फिर देउतै भए पनि ए मर ओइलियो पिपलको छायामा दैव पनि।

0: कलेज उनैको हिरा यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हिरा त यो मन बोक्रो बोक्रो
1: ए मुटु उनैको कलेज उनैको हिरा

0: किती जास्त जातं
1: आणि केटी
0: केटीने मॅम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनु भएको केटी मान्छे
2: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू धोकेवाद छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान केटीलाई पनि चाहियो रुने ठाउँ

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ, अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
3: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98570551138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गवका एक बैरिया कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570501243, 98026225243 र 98013-5417।

0: साथै विश्वभरका रोटरी फ्रेण्ड एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड़, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर, कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौ। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर, अब एकैछिनपछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ, मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र अनिश चौधरीको हार्दिक अभिवादन। आज 2083 साल आश्विन 12 गते सोमबार, 2026 सेप्टेम्बर 28 आश्विन कृष्ण द्वितीय श्राद्ध, अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस, विश्व रेबिज दिवस। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा आश्विन 13 गते मंगलबार मुटु दिवस, आश्विन 15 गते राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, आश्विन 16 गते विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस,

अन्तर्गत पञ्च उपादान स्कन्दको बारेमा छलफल गरेका थियौं। पञ्च उपादान स्कन्द उत्पन्न हुँदा उत्पन्न भएको थाहा पाउँछ, उत्पन्न नभएको पञ्च स्कन्द उत्पन्न भएपछि उत्पन्न नभएको पञ्च उपादान स्कन्द उत्पन्न भयो भन्ने कुरा थाहा पाउँछ, पञ्च उपादान स्कन्द हटेपछि हटेको थाहा पाउँछ र कारणसहित हटेपछि यो कहिल्यै उदय नहुने गरी हट्यो भन्ने थाहा पाउँछ भन्ने विषयमा हामीले छलफल गर्यौं। आज हामी इन्द्रियको बारेमा छलफल गर्दछौ। बौद्ध शिक्षामा 12 इन्द्रियको बारेमा चर्चा गरिन्छ। इन्द्रिय भनेको ज्ञानको माध्यम, थाहा पाउने माध्यम। कुन माध्यमद्वारा थाहा पाइन्छ त्यसलाई इन्द्रिय भनिन्छ। यहाँ जुन इन्द्रियको कुरा गरियो, गएको हप्ता 5 इन्द्रिय, प्रज्ञान्द्रियका इन्द्रियहरू र 5 बलको कुरा गरियो। आज त्यसदेखि भिन्न इन्द्रियको बारेमा चर्चा गरिँदैछ। 6 इन्द्रिय भित्री इन्द्रिय, 6 इन्द्रिय बाहिरी इन्द्रिय। 6 भित्री इन्द्रिय र 6 बाहिरी इन्द्रियलाई आयतन भनिन्छ। आयतन भन्नु र इन्द्रिय भन्नु एउटै हो। यी 6 भित्री इन्द्रिय 6 बाहिरी इन्द्रियबाट 18 धातुको निर्माण हुन्छ। यिनै महत्वपूर्ण कुराहरू छन्। हामी त्यसलाई धर्मानुपस्यनाको माध्यमद्वारा जान्दछौ, यथार्थ बोध गर्दछौ। भित्री इन्द्रियहरूमा आँखा, कान, नाक, जिब्रो, शरीर र मन रहेका हुन्छन्। बाहिरी इन्द्रियहरूमा यिनैको विषय रूप, शब्द, गन्ध, रस, स्पर्श र धर्म रहेका हुन्छन्। धर्म भनेको मनको स्वभाव रहेको हुन्छ। भगवानले यसै विषयमा बताउनु भएको छ। भगवानले यहाँ बताउनु भएको छ, तक्कुञ्च पजानाति रूपे च पजानाति यञ्च तदुभयम् पठिच्च उपजति समेदनम् तञ्च पजानाति यथा च अनुपन्नस संयोजनस उत्पादो होति तञ्च पजानाति यथा च उत्पन्नस संयोजनस पहानम् होति तञ्च पजानाति यथा च पहिनस संयोजनस आयतिम् अनुपादो होति तञ्च पजानाति। यहाँ भगवानले के भन्नुभयो भने यी इन्द्रियहरूको बारेमा चक्षुञ्च पजानाति रूपे च पजानाति यञ्च तदुमयम् भटिच्च उपजति संयोजनम् तञ्च पजानाति यथा च अनुपन्नस संयोजनस उत्पादो होति तञ्च पजानाति। यसै गरेर भगवानले रूपको बारेमा बताउनुभयो, यसै गरेर भगवानले शब्दको बारेमा बताउनुभयो, यसै गरेर भगवानले गन्धको बारेमा, रसको बारेमा, स्पर्शको बारेमा र धर्मको बारेमा बताउनुभयो। 6 इन्द्रियको बारेमा यसै गरी बताउनुभयो। भगवानले बताउनुभएका कुराहरूमा केवल रूप, शब्द, गन्ध, स्पर्श, रस र धर्म यी शब्दावलीहरू भित्री इन्द्रिय, बाहिरी इन्द्रियहरू, आँखा, कान, नाक, जिब्रो, मन र शरीर यी भित्री इन्द्रियहरू, यी भित्री इन्द्रिय र बाहिरी इन्द्रियको शब्दमा मात्रै फरक छ, अरू सबै कुरा एउटै कुरा बताउनु भएको छ भगवानले। हामीले यसै विषयमा छलफल गर्छौ। चक्षुञ्च पजानाति, चक्षुलाई जान्दछ, आँखालाई जान्दछ। आँखालाई कसरी जान्दछ? रूपे च पजानाति, रूपलाई जान्दछ। यो रूप हो, जब ध्यान आँखा बन्द गरेर उसले हेर्दछ, ध्यान लगाउँछ, चित्त एकाग्र गर्छ, सती सम्पजन्यका साथमा ध्यान गर्दछ, त्यस बेला उसले थाहा पाउँछ यो चक्षु उदय भयो। चक्षुलाई उसले प्रज्ञापूर्वक जान्दछ, चक्षुको उदय भयो। कुनै दृश्य देखियो, ध्यानमा कुनै दृश्य देखियो भने त्यो कसले जान्दछ? त्यो आँखाले जान्दछ। यसरी दृश्य देखियो भने आँखा, भित्री आँखा जागृत भयो, ध्यानमा रूप देखिन्छ। रूप देखियो भने के हुन्छ? रूप बारेमा थाहा हुन्छ, रूप यथार्थ जानियो, यो रूप यस्तो किसिमको दृश्य देखियो, रूप देखियो, यसको आकार, प्रकार, आकृति पत्ता लगाउनु छैन, यति मात्रै हो कि रूप देखियो, आँखाले रूपलाई देख्यो, यति मात्रै जान्न छ, त्यसदेखि बाहेक अरू होइन। स्वतन्त्र शब्द सुनिन्छ अथवा शब्दको कल्पना आउला, शब्दको भावना आउला, त्यसलाई थाहा पाइन्छ। त्यसै गरेर त्यो कानले थाहा पाउँछ त्यो कुरा, नाकले गन्धको कुरा थाहा पाउँछ, त्यहाँ मारले गन्ध सिर्जना गरेर

फैलाइदिन पनि सक्छ। ध्यानको अवस्थामा, गहिराईमा गएको अवस्थामा अथवा ध्यानको चरणमा जाँदा कुनै गन्ध रहेछ भने, त्यो गन्धले ध्यानलाई बाधा पार्ने रहेछ भने, त्यसमा पनि हामी सती सम्पजन्य भएर थाहा पाउँदै जाँदाखेरि त्यो गन्ध पनि थाहा पाउन सकिएला, रस थाहा पाउन सकिएला, कुनै स्वादको कुरा आउला अथवा कुनै कुराहरू, यी इन्द्रियका विषयहरू ध्यानमा आउँछन्। हामीले सपनामा पनि के देख्छौ भन्दा यिनै विषयका कुरा देख्छौ, ध्यानमा पनि हामीले यिनै विषयका कुराहरूलाई देख्छौ। त्यो देखिसकेपछि हामीले यसबाट के थाहा पाउँछौ भने, यञ्च तदुभयम् पटिच्च उपजति, यो उत्पन्न भएपछि हामीले उत्पन्न भयो भन्ने कुरा थाहा पाउँछौ। संयोजनम तञ्च पजानाति, यिनको यसबाट संयोजन उत्पन्न हुन्छ। कुन कुन संयोजनहरू उत्पन्न हुन्छन् भन्दा, यी इन्द्रियहरूको माध्यमद्वारा कामराग उत्पन्न हुन्छ। कामराग भनेको के हो? पञ्च काम भनिन्छ नि, पाँच इन्द्रिय, मनसित छ इन्द्रिय, यसले प्रिय ठानेको विषय कामराग। यो कामराग उत्पत्ति हुन्छ। कामराग उत्पन्न हुँदाखेरि त्यसलाई उसले प्रज्ञापूर्वक जान्दछ, यो संयोजन हो। अर्को संयोजन हो कुन? प्रतिघ। प्रतिघ भनेको द्वेष, शत्रुता। शत्रुता उत्पन्न हुन्छ, त्यसले थाहा पाउँछ। यो इन्द्रियसित, कुनै इन्द्रियसित, आँखाले दृश्यलाई देखियो अथवा कुनै शब्द सुनियो अथवा कुनै गन्ध उपस्थित भयो अथवा कुनै रस उपस्थित भयो अथवा कुनै स्पर्श उपस्थित भयो, आलिङ्गन उपस्थित भयो, अँगालो उपस्थित भयो अथवा कुनै संसर्ग उपस्थित भयो, मनमा कुनै चञ्चलता उत्पन्न भयो, कुनै तर्क उत्पन्न भयो, कुनै वितर्क उत्पन्न भयो, कुनै विचार उत्पन्न भयो, कुनै चिन्तन उत्पन्न भयो, यी चिन्तनहरू उत्पन्न हुँदाखेरि यी चिन्तनहरूका साथमा संवेदनहरू कुन आउँछन् त भन्दा, कामराग संवेदन उपस्थित हुन सक्छन्। यसित यसको संवेदन उत्पन्न हुन सक्छ। हामीले कामरागलाई थाहा पाउँछौ, कामराग उत्पन्न भयो। यता छ अनुपन्न छ संयोजन छ उत्पाद होती, उत्पन्न नभएको संयोजन पनि उत्पन्न हुन्छ। अहिलेसम्म त उत्पन्न भएको थिएन, अब त्यो संयोजन उत्पन्न हुन्छ। कुन कुन संयोजन उत्पन्न हुन्छ? कामराग पहिलो संयोजन, यो उत्पन्न हुन्छ। प्रतिघ, प्रतिघ भनेको द्वेष, शत्रुता, यो उत्पन्न हुन्छ। तेस्रोमा मान, अभिमान, म यस्तो भन्ने, त्यस बेला त मैले यस्तो गरेको थिएँ नि भन्ने एउटा त्यस्तो कल्पना, मैले त्यसलाई भोग गरेको थिएँ, त्यो दृश्य मैले देखेको थिएँ, त्यो जान्ने त, त्यो देख्ने त म मात्रै थिएँ, आदि इत्यादि धेरै कुराहरू त्यहाँ उपस्थित हुन सक्छन्। दृष्टि भनेको मिथ्या दृष्टि, अब मिथ्या दृष्टि भनेको सत्काय दृष्टि हुन सक्छ अथवा भव दृष्टि हुन सक्छ, विभव दृष्टि हुन सक्छ, पुनर्जन्ममा पाउने दृष्टिहरू हुन सक्छन्। यी दृष्टिहरू त्यहाँ उदय हुन्छन्, यी संवेदनहरूको साथमा, इन्द्रियहरूको साथमा विचिकित्सा शंका उत्पन्न हुन्छ। यी इन्द्रियहरूलाई देख्दाखेरि, यी गतिविधिहरू देख्दाखेरि त्यहाँ शंका उत्पन्न हुन्छ, भवराग उत्पन्न हुन्छ। भवराग भनेको पुनर्जन्म हुने इच्छा, स्वर्गमा यति गरिसकेपछि त देवलोकमा देवताहरूसित एकचोटि संसर्ग गर्न पाए त, देवलोकमा जन्म लिन पाए त, आदि कुराहरू त्यहाँ उत्पन्न हुन सक्छन्। शील व्रत परामर्श, शील व्रत परामर्श भनेको के हो भने, हामीले शरीरलाई तपायौं भने शरीरलाई जति पीड़ा दिइन्छ, जति तपाइन्छ त्यति पाप कठिन्छ भन्ने एउटा मिथ्या दृष्टि छ। यसलाई, यसले के भन्छ भन्दाखेरि, शीललाई, शरीरलाई तपाउनमा, शरीरलाई पीड़ा दिनमा यसले मनलाई लगाउँछ र यसैबाट नै यही शील व्रत, यही शीलमा रहेर उपवासहरू बसेर शरीरलाई पीड़ा दिएपछि हामीले मुक्ति प्राप्त गर्न सक्छौ भन्ने एउटा मिथ्या दृष्टि। मुक्ति चित्तमा रहेको क्लेशलाई हटाएर हुने हो, शरीरलाई पीड़ा दिएर हुने त होइन नि। व्रत उपवासको माध्यमद्वारा मुक्ति हुने होइन, चित्तमा क्लेश छ, त्यस क्लेशलाई हटाएपछि मुक्त हुने हो। हाम्रो चिन्तनमा भ्रम छ, त्यो भ्रमलाई हटाएपछि मुक्त हुने हो। दुईटा कुरा, एउटा हाम्रो चित्तमा क्लेश छ, त्यो क्लेशलाई हटाएर क्लेश रहित चित्तको निर्माण गर्नु छ। दोस्रो, हाम्रो चिन्तनमा भ्रम छ, यथार्थ चिन्तन हामीले गरेका छैनौ, या त हामीले कुनै पूर्वाग्रह राखेका छौ, या त आग्रह राखेका छौ, आग्रह र पूर्वाग्रहको चिन्तनबाट मुक्त भएर यथार्थ जुन वस्तु जस्तो छ त्यस्तै रूपमा बुझ्न सकियो भने हामी मुक्त हुन्छौ। यसरी हाम्रो क्लेशावरण र किंयावरण समाप्त हुन्छ। परम सत्यलाई दुईवटा कुराले ढाकेको छ,
एउटा क्लेशको आवरणले ढाकेको छ, एउटा ज्ञताको आवरणले ढाकेको छ। यी दुईटा आवरणहरूलाई हामीले हटाउनु छ। यी दुईटा आवरणहरूलाई हटाउने माध्यम विधि भनेको विपस्यना हो। विपस्यना बाहेक अर्को कुनै पनि आवरणले यी दुईटालाई हटाउन सक्दैन, जरैबाट उन्मूलन गर्न सक्दैन। तर हामी त्यसका पछाडि नलागेर त्यहाँ कस्ता कुराहरू आउन सक्छन् भने, शरीरलाई मैले अलिकति पीड़ा दिएँ भने यो अलिकति पाप कटिन्छ र मैले मेरो पुण्य अभिवृद्धि हुन्छ कि? हुँदैन। शरीरलाई पीड़ा दिएर उपवास बसेर व्रत बसेर कुनै देवताले वरदान दिन्छन् कि भन्ने आशाले केही पनि हुँदैन। ईर्ष्या गर्छ, अरूको उन्नति देख्नै सहन्न, त्यस्ता किसिमका कुराहरू पनि चित्तमा उपस्थित हुन सक्छन्। यी उपस्थित हुँदाखेरि पनि त्यहाँ उसले त्यसलाई जान्दछ। मात्सर्य, मेरो त मैले त पाएँ, अब यो अरूले नपाओस् भन्ने त्यस्तो प्रकारको इच्छा। अविद्या भनेको यथार्थ नबुझ्नु, भ्रममा परिरहनु, यसलाई पनि भगवानले संवेदनका रूपमा लिनुभएको छ। साधना गर्दाखेरि थाहा हुन्छ अविद्या एउटा संयोजन हो। संयोजनको अर्थ हो जोड्नु। केमा जोड्नु भन्दा भवरागमा जोड्नु, हामीलाई जन्म मरणको भवचक्रमा जोड्नु। यी संयोजनहरू हुन् हामीलाई जन्म मरणको भवचक्रमा जोड्छन्। प्रतित्य समुत्पातको जुन दुःख चक्र छ त्यो दुःख चक्रमा जोड्ने कुराहरू हुन् यिनले हामीलाई जोड्छन्। यी दसवटा संयोजन छन्, यी दसवटा संयोजनले हामीलाई जोड्छन्। हामीले यहाँ धर्मानुपस्यनामा इन्द्रिय अनुपस्यनाबाट हामीले के थाहा पाउँछौ भन्दा, हामीले यी संयोजनहरूलाई तोड्न पर्छ भन्ने कुरा थाहा पाउँछौ। यहाँ भगवानले यही कुरा बताउनु भएको छ। भगवानले बताउनु भयो, यञ्च तदुभयं पटेच्छ उपजति संयोजनम तञ्च पजा नाति। संयोजन भनेका यी दसवटा संयोजनहरू उपजति उत्पन्न हुन्छन्। यी दसवटा संयोजनहरू मध्ये एकैचोटि सबै संयोजन उत्पन्न हुने होइनन्, एउटा एउटा संयोजन उत्पन्न हुन्छ। कुनै एउटा संयोजन उत्पन्न हुन्छ, मनमा आउँछ, मनमा उदय हुन्छ, किनभने हामीले त्यसलाई संग्रह गरेर राखेका छौं। संग्रह गरेर राखेको हुनाले त्यो संग्रहबाट बाहिर आउँछ। उपजति संयोजनम तञ्च पजानाति, त्यो संयोजनलाई हामीले चिन्दछौ, प्रज्ञापूर्वक चिन्दछौ। प्रज्ञापूर्वक चिन्दछौ भन्नुको अर्थ यथार्थ रूपमा चिन्दछौ, त्यो संयोजनमा हामी फस्दैनौ। प्रज्ञापूर्वक चिनेर हामीले त्यसको अनित्य स्वभावलाई जान्दछौ, दुःख स्वभावलाई जान्दछौ, अनात्म स्वभावलाई जान्दछौ। यो अनित्य स्वभावको हो, आउने जाने यसको स्वभाव हो। हामीले प्रतिक्रियाको भोजन दिएर यसलाई जीवित पार्छौ। आज हामीले प्रतिक्रियाको भोजन दिएनौ, हामी समतामा बस्यौं भने यो संयोजन समाप्त हुन्छ। यथार्थ रूपमा हामीले यसरी बुझ्छौ, यसको अनित्य स्वभावलाई बुझ्छौ, त्यसले दिने परिणाम भनेको दुःख परिणाम हो, त्यो दुःख परिणामलाई हामीले बुझ्छौ। र यसको स्वभाव कस्तो छ भन्दा, यो स्वतन्त्र अस्तित्वको छैन, हामीले यो बुझ्छौं। यस मध्येका यी दस संयोजनहरू कुनै पनि स्वतन्त्र अस्तित्वका छैनन्, यी आयतनहरू कुनै पनि आयतन स्वतन्त्र अस्तित्वका छैनन्, यी भित्री आयतनहरू पनि स्वतन्त्र अस्तित्वका छैनन्, यी बाहिरी आयतनहरू पनि स्वतन्त्र अस्तित्वका छैनन्, यी संयोजनहरू मध्ये कुनै पनि संयोजन स्वतन्त्र अस्तित्वको छैन। यथा छ अनुपन्न संयोजनस्य उपादो होति, यसै गरेर जब उत्पन्न नभएको संयोजन उत्पन्न हुन्छ। अहिले उत्पन्न भएको छैन, हामीले थाहा पायौं उत्पन्न नभएको संयोजन उत्पन्न भयो। उत्पन्न नभएको संयोजन उत्पन्न भयो जसले हामीलाई भवचक्रमा राख्न चाहन्छ, जसले हामीलाई प्रतित्य समुत्पातको चक्रमा घुमाइरहन चाहन्छ, दुःख चक्रमा चलाइरहन चाहन्छ, जसले हामीलाई धर्म चक्रमा अगाडि बढ्न अवरोध खडा गरिरहन्छ। त्यसलाई हामीले उत्पन्न नभएको त्यो संयोजनलाई हामीले थाहा पाउँछौ, जान्दछौ। उपादो होति तञ्च पदा नाति, यथा च उत्पन्न संयोजनस्य, यथा च उत्पन्न संयोजनस्य पहानम होति, उत्पन्न भएको जुन संयोजन हो, यी दसवटा संयोजनहरूको बारेमा जुन बताइयो, यी दसवटा संयोजनहरू जुन उत्पन्न भएका संयोजनहरू जब प्राण हुन्छन्, हट्छन्, समाप्त हुन्छन्, त्यस बेला हामीले प्रहाण भएको, हटेको, समाप्त भएको थाहा पाउँछौ। तञ्च पजानाति, यथा च पहिनस्य संयोजनस्य आयतिम अनुपादो होति, कारण सहित जब हामीले थाहा पाउँछौ
स्पर्शको कारण वेदना हुन्छ, वेदनाको कारण तृष्णा हुन्छ, यही तृष्णासित जोडिएर यी संयोजनहरू उत्पत्ति हुन्छन्। यी तृष्णासित जोडिएर आएका यी सबै संयोजनहरूलाई हामीले स्पर्शका कारण जुन अविद्या उत्पन्न हुने हो त्यो अविद्यालाई थाहा पाएर हामीले यो अविद्या हो भनेर जब चिन्दछौ त्यस बेला हामीले यिनलाई हटाउँछौ। यसरी यी छ इन्द्रियहरूबाट जुन 10 संयोजन उत्पत्ति हुने हुन् यी 10 संयोजनहरूलाई हामीले हटाइसकेपछि हामीले के थाहा पाउँछौ भने जब हामीले यिनलाई कारण सहित हटाउँछौ कारण सहित थाहा पाएर हटाउँछौ यिनलाई यथार्थ रूपमा हटाउँछौ, प्रज्ञापूर्वक हटाउँछौ, यिनको अनित्यताको बोध गरेर हटाउँछौ, दुःखताको बोध गरेर हटाउँछौ, अनात्मको बोध गरेर हटाउँछौ। यी इन्द्रियहरू संयोजनहरू केबाट आएका हुन्, यी इन्द्रियहरूसित सम्बन्धित छन्, यी इन्द्रियहरू के कुरासित सम्बन्धित छन्, यी इन्द्रियहरू आसक्तिसित सम्बन्धित छन्, एउटो अर्कासित सम्बन्धित भएर आएका हुन्। हामीले यिनीहरूको जुन सम्बन्ध हो त्यो सम्बन्धलाई टुटायौं भने अब यिनीहरूको उदय हुन्न भन्ने कुरा यथार्थ जानेर हामीले संयोजन टुटाउँछौ। ध्यानको अभ्यासमा संयोजन टुटिसकेपछि हामीले थाहा पाउँछौ अब यी संयोजनहरूको उत्पन्न हुने छैन, भविष्यमा कहिल्यै पनि यसरी टुटेका संयोजनहरू पुनः उत्पन्न हुने छैनन्। यदि उत्पन्न हुने हो भने त फेरि अहिले हामीले संयोजनहरू समाप्त गर्ने अनि फेरि संयोजनहरू उदय हुने हो भने त धर्म चक्र त चल्ने नै भएन, दुःख चक्र नै चल्ने भयो। दुःख चक्रलाई हटाएर धर्म चक्र चलाउन छ, भगवानले धर्म चक्र चलाउने कुरा गर्नुभएको छ। यसरी आयतन पर्वको बारेमा हामीले छलफल गर्यौं अनि भगवानले यसको बारेमा के भन्नुभएको छ भने इति अजतंग वा धम्मेषु, अजतंग भनेको भित्री, भित्री धर्ममा धर्मानुपस्थित भएर विहार गर्छ। भित्री धर्म भनेको के हो, जुन ध्यान गर्दाखेरि आँखा चिम्म गरेर ध्यान गरिन्छ, इन्द्रियहरूलाई शान्त गरेर ध्यान गरिन्छ, त्यस बेला जे अनुभूति हुन्छ, जे थाहा पाइन्छ, जुन 10 संयोजनहरू उदय हुन्छन्, त्यस बेला उदय हुने प्रकट हुने यी छ भित्री इन्द्रिय भित्री आयतन, छ बाहिरी इन्द्रिय बाहिरी आयतन, यिनै भित्री इन्द्रिय र बाहिरी इन्द्रियको माध्यमद्वारा प्रकट हुने यी 10 संयोजनहरू, यी संयोजनहरू त्यस बेला जुन प्रकट हुन्छन्, त्यस बेला प्रकट भएका यी संयोजनहरूलाई भगवानले यहाँ बताउनु भएको छ। इति अजतंग वा धम्मेषु धम्मानुपस्थित विहरति, यहाँ यसरी बताउनु भयो। वैद्या वा धम्मेषु धम्मानुपस्थित विहरति, वैद्या भनेको हामीले जति बेला ध्यान गर्छौं, आँखा चिम्म गरेर बसिरहेका हुन्छौं, त्यस बेला मात्रै यी प्रकट हुने त होइनन्, बाहिर पनि प्रकट हुन्छन्। बाहिरी व्यवहारमा जब आउँछौं त्यस बेला पनि प्रकट हुन्छन्, अरूको देखेर पनि हामीले थाहा पाउँछौं, प्रकट भएको हामीले थाहा पाउँछौ, आफूमा भएको पनि थाहा पाउँछौ, अरूमा भएको पनि थाहा पाउँछौ, कामराग भएको उसको संकेतको माध्यमद्वारा थाहा पाउँछौ, उसमा कामराग जागृत भइरहेको छ, कसैले टोलाएर हेरिरहेको होला, कुनैले सुन्दर दृश्यमा जागिरहेको होला, कसैको मान उसले कुरा गर्दाखेरिका शब्दहरूका आधारमा होला, दृष्टि होला, हामीले अरूको पनि थाहा पाउँछौ। यी 10 संयोजनहरू यहाँ यसका उपस्थित भएका छन्, आफूमा पनि थाहा पाउँछौ, बाहिर बसेको बेलामा हामीले आफूमा पनि थाहा पाउँछौ, अरूमा पनि थाहा पाउँछौ। यसरी हामीले केवल ध्यान गरेर मात्रै हुन्न, अन्तर्मुखी भएर ध्यान गरेर मात्रै हुन्न, भगवानले के भन्नुभएको छ, त्यसलाई व्यवहारमा उतार्नका निम्ति हामीले बाहिर पनि अभ्यास गर्नुपर्छ, बाहिर पनि थाहा पाउनुपर्छ। यसमा कामराग उत्पत्ति भइरहेको छ, मेरो कामराग अनित्य दुःख र अनात्म स्वभावको हो भने उसको कामराग पनि त आखिर अनित्य दुःख र अनात्म स्वभावको हो, उसले कामरागलाई बढाइरहँदा उसले दुःख पाइरहने हो नि, हामीले त्यहाँ पनि करुणा जगाउनु पर्छ, यसले दुःख पाउने हो, कामराग बढाइरहेको छ, हामीले त्यसलाई प्रज्ञापूर्वक हेर्नुपर्छ, मैले यहाँ कामराग उत्पन्न हुन दिन्न, मान उत्पन्न हुन दिन्न, दृष्टि उत्पन्न हुन दिन्न, प्रतिघ उत्पन्न हुन दिन्न, विचिकित्सा उत्पन्न हुन दिन्न, भवराग उत्पन्न हुन दिन्न, शील व्रत परामर्शमा अगाडि बढ्दिन, त्यसलाई उत्पन्न हुन दिन्न, ईर्ष्या उत्पन्न हुन दिन्न, मात्सर्य उत्पन्न हुन दिन्न, अविद्या उत्पन्न हुन दिन्न भनेर उसले त्यहाँ भित्री धर्ममा मात्रै होइन कि बाहिरी धर्ममा पनि अभ्यास गर्छ, त्यहाँ पनि उसले अनित्य दुःख र अनात्म स्वभावको
त्यसलाई थाहा पाउँछ, यथार्थ बोध गर्छ। भित्र मात्रै होइन बाहिर पनि उसले थाहा पाउँछ। धम्मेषु धम्मानुपस्थिति विहरति अज्जतं वा अज्जतं वैद्धा वा धम्मेषु धम्मानुपस्थिति विहरति। भगवानले पहिला के भन्नुभयो, अज्जतं भनेको भित्री, वैद्धा भनेको बाहिरी। भित्री धर्ममा भन्नुभयो अनि बाहिरी धर्ममा भन्नुभयो, अनि भगवानले के भन्नुभयो, भित्री बाहिरी धर्ममा भन्नुभयो। भित्री बाहिरी धर्ममा भनेको के हो, जब हामी कसैसितको वार्तामा लागिरहेका हुन्छौ, हामीभित्र मान उदय भइरहेको छ भने हामीले त्यो हामीले त्यस व्यक्तिका कुराका साथमा आफूभित्रको मानलाई पनि हेरिरहेका हुन्छौ। उसितको प्रसंगमा संसर्गमा कुरा गर्दाखेरि हामी भित्र पनि त्यो काम छन्द जागिरहेको होला, काम राग उत्पन्न भएको होला, मान उदय भएको होला, यी 10 संवेदनहरू उदय भएका होला। उदय भएका छन् भने हामीले उदय भएको छ थाहा पाउँछौ, उदय भएको थियो हट्यो भने हट्यो भन्ने थाहा पाउँछौ, यथार्थ थाहा पाउँछौ। त्यहाँ पनि कामरागलाई हामीले प्रहार गर्नुपर्छ, हटाउनु पर्छ। हामीले कसैको व्यवहारमा कुरा गरिरहँदा होला या बोल्दाखेरि होला या बहसमा होला या छलफलमा होला जेमा होला, त्यहाँ पनि 10 संवेदनहरू उपस्थित हुन्छन्। त्यहाँ 10 संवेदन उपस्थित हुँदा हामीले त्यसलाई पनि थाहा पाउँछौ। उसितको सम्पर्कमा उसितको व्यवहारमा हामी भित्र उत्पन्न भएका यी 10 संवेदनहरूलाई थाहा पाउँछौ। हामीले भगवानले त्यसलाई के भन्नुभयो, अज्जतं वैद्धा, भित्री बाहिरी, भित्री बाहिरी थाहा पाउँछौ, हामीले थाहा पाउँछौ। कसरी थाहा पाउँछौ, भगवानले यहाँ स्पष्ट बताउनु भएको छ, समुदाय धम्मानुपस्थि वा धम्मेषु विहरति। समुदाय उदय हुन्छ, यी 10 संयोजनहरूको उदय हुन्छ। उदय भएपछि भगवानले के भन्नुभयो, धम्मानुपस्थि वा धम्मेषु विहरति, यी उदय भए भन्ने कुरा थाहा पाउँछ। यसलाई भगवानले धर्म किन भन्नुभयो भने, यी मनमा उदय हुने कुरा हो। मनमा जे जति कुराहरू उदय हुन्छन् ती सबै धर्म हुन्। भगवानले यहाँ जे बताउनु भयो, धम्मेषु धम्मानुपस्थि विहरति, वय धम्मानुपस्थि, भगवानले यहाँ के भन्नुभयो, वय धम्मानुपस्थि, वय भनेको गयो, व्यय खर्च भयो, उदय भयो नष्ट भयो, उदय भयो नष्ट भयो। जब उदय हुन्छ त्यसले थाहा पाउँछ, उदय भयो यथार्थ थाहा पाउँछ। वय धम्मानुपस्थि विहरति, अनि उत्पन्न भएको 10 संयोजनहरू मध्येको कुनै एउटा संयोजन उदय भएको थियो, त्यो संयोजन समाप्त भयो, थाहा पाउँछ। वय धम्मानुपस्थि विहरति वा धम्मेषु विहरति, समुदाय वय वा धम्मानुपस्थि विहरति, समुदाय वय भनेको उदय हुन बित्तिकै त्यो नष्ट भयो, त्यो थाहा पाउँछ। भगवानले यहाँ पहिला के भन्नुभयो, उदय भएको यथार्थ थाहा पाउँछ, अनि भगवानले के भन्नुभयो, हामीले उसलाई हेर्छौ देख्छौ, अनित्य दुःख अनात्मको बोध गर्छौं, त्यसको आयु ख्याल गर्छौं, त्यसको परिणाम ख्याल गर्छौं, त्यसको स्वभाव हेर्छौं, अनि त्यो थाहा पाउँछ जान्छ, हामीले त्यो गएको थाहा पाउँछौ। भगवानले के भन्नुभयो, उदय भयो थाहा पाउँछ, अनि फेरि भगवानले के भन्नुभयो, व्यय भयो थाहा पाउँछ, आयो थाहा पाउँछ, गयो थाहा पाउँछ भन्नुभयो। अनि भगवानले फेरि के भन्नुभयो, आयो गयो थाहा पाउँछ भन्नुभयो। किन भन्नुभयो, किन भन्नुभयो भने, सुरुमा साधकले कुनै 10 संयोजनहरू मध्येको कुनै संयोजन उपस्थित हुन्छ, उपस्थित भइसकेपछि त्यसले के थाहा पाउँछ, ममा यो संयोजन उदय भयो। ऊ तुरन्तै जानेवाला छैन, उसले धेरै लामो समय लिन सक्छ, हुन सक्छ 10 दिनको विपस्यनाको शिविरमा कसैको प्रतिग असाध्य गढेको छ भने उसलाई एक दिनभरि लाग्न पनि सक्ला, दुई दिन लाग्न सक्ला, तीन दिन लाग्न सक्ला, अथवा त्यो मसिनो नहोला, अथवा त्यो सकिनलाई पनि 10 दिनको समय लाग्ला, अथवा त्यसमा पनि नहोला, लामो समय लाग्ला। त्यस बेला उसले के थाहा पाउँछ, उदय भएको मात्रै थाहा पाउँछ, व्यय भएको थाहा पाउँदैन नि। अनि जति बेला उसले व्यय भएको थाहा पाउँछ, अनि उदय भएको थाहा पायो, व्यय भएको थाहा पायो, त्यो व्यय भइसकेपछि उसले के थाहा पायो, कारण सहित थाहा पाए अब यो उदय हुन्न भन्ने कुरा पनि थाहा पायो। थाहा पाइसकेपछि अब त्यसले अगाडि प्रक्रिया बढाउँछ, अगाडि प्रक्रिया बढाउँदा साधना अगाडि बढ्दै जान्छ। उसले 10 दिनका शिविरहरू एउटा मात्रै नगर्ला, धेरै शिविर गर्ला, अथवा एक महिनाको शिविर गर्ला, तीन महिनाको शिविर गर्ला, छ महिनाको शिविर गर्ला, अथवा कसैले यस्तो संकल्प गर्ला, मैले अनन्त कालसम्म यो अभ्यास गरिरहन्छु, निरन्तर निरन्तर निरन्तर गरिरहन्छु, यो जहिलेसम्म म क्लेशमुक्त हुन्न
कहिलेसम्म मैले यसलाई अभ्यासमा उतारिरहन्छु भनेर कसैले अभ्यास गरिरहेको होला, त्यस बेला उसलाई के हुन्छ भन्दाखेरि यी मानहरू यी दश संयोजनहरू उदय हुन बित्तिकै नष्ट हुन्छन्। यिनको उदय र नष्टको बीचको समय भनेको शून्य हुन्छ। जब यिनीहरू उदय हुन बित्तिकै नष्ट हुन्छन्, यो बीचको समय शून्य समय हुन्छ। यति छिटो परिवर्तन भइरहेको छ, उदय भयो गयो, उदय भयो गयो, यति छिटो परिवर्तन भइरहेको उसले थाहा पाउँछ भन्ने प्रसङ्गसितै आजको निर्धारित समय यही समाप्त हुन्छ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौं। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र अनिश चौधरीलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट विदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: सिमानामा बाँधिदैनन्। तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क।

0: आज विक्रम सम्वत 2083 साल असोज 12 गते सोमबार आश्विन कृष्ण द्वितीय 28 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आजदेखि मौसममा सुधार हुने, जोखिम भने कायमै, 21 जनाको मृत्यु, 10 जना सम्पर्कविहीन, स्वेच्छाचारी पक्राउ, अनुसन्धान बिना नै रिहा र एकै वर्षमा शिक्षा र भ्रमणका लागि 2 खर्ब बाहिरियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्ली स्याउको बजार खोज्दै सहकारी शीर्षकको शुभ समाचार।
0: जुम्लाका बगैंचामा यति बेला स्याउ टिप्ने चटारो छ। रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा राखिरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामै व्यस्त छन् भने कतै मजदूर लगाएर स्याउ टिपिँदैछ। वर्षभरि गरेको मेहनत र लगानीको प्रतिफल चाहने समय भएकाले किसानका लागि यो मौसम उत्साहको हो, तर स्याउ पाक्नु जति खुशीको कुरा हो त्यसलाई उचित मूल्यमा बिक्री गर्नु त्यति नै ठूलो चुनौती पनि हो। जुम्लामा स्याउ उत्पादन बढ़दै गएको छ, बगैंचा विस्तार भएका छन्, फल टिप्ने बोटको संख्या बढ़ेको छ, तर उत्पादनको गतिसँगै बजारको आकार र पहुँच विस्तार हुन नसक्दा किसानले सधैँ उचित मूल्य पाउने अवस्था छैन। स्याउ पाक्न थालेपछि व्यापारी बगैंचामै पुग्छन्। किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। तत्काल नगद आवश्यक पर्ने, भण्डारण सुविधा पर्याप्त नहुने र बजारसम्म आफै पुग्न कठिन हुने भएकाले कतिपय किसान व्यापारीले तोकेको मूल्य स्वीकार्छन्। यसपटक भने जुम्लाको स्याउ बजारमा केही फरक अभ्यास शुरू भएको छ। चन्दननाथ बहुउद्देश्य सहकारीले यस वर्षदेखि किसानकै बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेको छ। सहकारीले 3 लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। सहकारीका अध्यक्ष विष्णु बुढाका अनुसार यो स्याउ खरिद गर्ने कार्यक्रम मात्र होइन, किसान र बजार बीचको दूरी घटाउने प्रयास पनि हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले थला पारेका भूभाग अझै उठ्न सकेका छैनन्। बगेका सड़क र पुल निर्माणको प्रतीक्षामा छन्। क्षतिग्रस्त जलविद्युत आयोजना र घरबस्ती पुरानै अवस्थामा फर्किएका छैनन्। बेपत्ता आफन्तको खोजी जारी छ। भोटेकोसी बाढ़ीको घाउमा मौसमले फेरि अर्को चोट थपेको छ। लगातार 3 दिनदेखि परेको झरीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। लगातारको झरीसँगै बाढ़ी पहिरो र डुबानले चन्दनको क्षति समेत गरेको छ। बाढ़ी पहिरो र डुबानले देशका विभिन्न गाउँ सहर डुब्नुका साथै कतै सड़क र पुल बगाएको छ भने केही ठाउँमा विद्युत आयोजनामा समेत क्षति गरेको छ। पछिल्लो झरीले विशेष गरी मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त बनाएको हो। बाढ़ी पहिरोमा पनि 3 दिनमा मृत्यु हुनेको संख्या 3 दर्जन नागेको छ। केही सम्पर्क विहीन छन्। कतै पहिरोले घर पुरेको छ त कतै नदीले बस्ती डुबाएको छ, कतै घर नै बगाएको छ। प्रमुख राजमार्गमा पहिरो खसेर यातायात रोकिएको छ भने बाढ़ी बाढ़ी पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो असर पारेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेका बेला मौसम भने क्रमशः सुधारतर्फ जाने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि घट्दै जाने मौसमविदहरूले बताएका छन्। आइतबार रातिदेखि भारी वर्षाको सम्भावना नरहेको मौसमविद संजीव अधिकारीले बताएका छन्। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने उनको भनाई छ। यद्यपि मौसम सुधार भए पनि लगातारको वर्षाले जमीन गलेको, नदी तथा खोलामा जलसतह बढ़ेको र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा तत्काल जोखिम नघट्ने विभागको भनाई छ। वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम अझै केही दिन रहने प्राधिकरणले बताएको छ। अझै केही दिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको समेत बताइएको छ। त्यस्तै बाढ़ीकै समय अझै बढ़न सक्ने देखिने समेत विभागले बताएको छ। नारायणीमा 25 वर्ष यताकै ठूलो बाढ़ी नदी किनारका बस्ती संकटमा उपशीर्षकमा यसैसँग खबर छ। लगातारको वर्षापछि देशका प्रमुख नदीमा जलसतह बढ़दा नदी किनारका बस्ती डुबानमा परेका छन्। नारायणी नदीमा 2058 साल यताकै ठूलो बाढ़ी आएको छ। नारायणीमा 9 मिटरलाई खतराको तह मानिनेमा आइतबार पानीको सतह त्योभन्दा करिब 2.5 मिटर माथि पुगेको हो। नारायणीको बाढ़ीका कारण पूर्वी नवलपरासीको गैराकोटदेखि त्रिवेणी धामसम्मको करिब 56 किलोमिटर नदी किनार क्षेत्रमा समेत असर परेको छ। त्यस्तै बागलुङमा 9 जनाको मृत्यु, टुट्यो सीधा यातायात उपशीर्षकमा खबर छ। बागलुङमा बाढ़ी पहिरोमा परेर 9 जनाको मृत्यु भएको छ। 3 दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँ बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको हो। आइतबार बिहानैदेखि निसी खोला, समान खोला, बढ़ीगाड, ढोरपाटन, दरम खोलामा बाढ़ी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुर्याएका छन्। पहिरोले घर पुरिँदा निसी खोला गाउँपालिका 3 का एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विक्क, उनका 13 वर्षीय छोरा मनोज विक्क, 8 वर्षीय छोरा मुकेश विक्क र 3 वर्षीय छोरा निशान विक्कको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। भोटेपछिको पीड़ामाथि झरीको अर्को प्रहार, मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: गोर्खापत्रले बाढ़ी पहिरोमा 21 जनाको मृत्यु शीर्षकमा खबर छापेको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्याम कुमारी विकसहित 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथगढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्ण मुरारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3 कसेनीको भैंसकट्टामा पहिरोमा घर पुरिदा लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना र छिमेकीकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। हिम पहिरोमा 2 निधन, 10 जना सम्पर्कविहीन। यससँगै अर्को खबर, मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नारपाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन रहेका छन्।
2: जलवायु संकटले बढ़ाउँदै राज्य विहीनता शीर्षकमा खबर छ। जलवायु परिवर्तनले मानिसको दैनिकी मात्र होइन नागरिकता र राज्यसँगको कानूनी सम्बन्ध समेत जोखिममा पर्न थालेको छ। बाढ़ी, चक्रवात, समुद्री सतह वृद्धि, खडेरी र अन्य जलवायुजन्य विपदका कारण मानिस विस्थापित हुँदा परिचय पत्र, जन्म दर्ताका कागजात हराउने, जन्मदाता हुन नसक्नु र अर्को देशमा पुगेपछि नागरिकताको कानूनी हैसियत अस्पष्ट हुने जोखिम बढ़िरहेको छ। यही बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय र मेलबर्न विश्वविद्यालयको पिटर म्याकुमुलिन सेन्टर अन स्टेटलेसनेसले जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनता सम्बन्धी विश्वव्यापी सिफारिश सार्वजनिक गरेका छन्। ती निकायका अनुसार जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनताको विषयमा केन्द्रित यो पहिलो विश्वव्यापी सिफारिश हो। गत साता सार्वजनिक सिफारिश प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्य विहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोड़िएको छ। प्रतिवेदन अनुसार जलवायु परिवर्तन र राज्य विहीनता सम्बन्धी नीति लामो समयदेखि अलग अलग क्षेत्रमा केन्द्रित रहे पनि जलवायु संकटले ती दुईबीचको सम्बन्धलाई थप जटिल बनाइरहेको छ। यूएनएचसीआरका अनुसार सन् 2025 अन्त्यसम्म विश्वभरि करिब 45 लाख मानिस राज्यविहीन थिए, जसमध्ये करिब 90% जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको देशमा बसोबास गर्छन्। अधिकांश राज्यविहीन मानिस सीमान्त अवस्थामा बस्ने र कतिपय देशमा उनीहरूको तथ्याङ्क नै उपलब्ध नहुने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। दक्षिण तथा दक्षिण पूर्वी एसिया, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा राज्यविहीन मानिसको ठूलो संख्या जलवायु जोखिमका उच्च क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। यूएनएचसीआरको तथ्याङ्क अनुसार बंगलादेशमा मात्र करिब 12 लाख, म्यानमारमा 5 लाख 19 हजार बढ़ी, थाइल्याण्डमा 6 लाख 10 हजार बढ़ी र मलेसियामा 1 लाख 34 हजार बढ़ी मानिस राज्यविहीन अवस्थामा छन्। तर जलवायु परिवर्तनका कारण मात्रै कति मानिस राज्यविहीन भइसके भन्ने विश्वव्यापी तथ्याङ्क भने अहिलेसम्म यकिन छैन।
0: पूर्व प्रधान न्यायाधीश जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा, के थियो सुरक्षा थ्रेट, किन छाड़ियो शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हिँड्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान 3:15 बजे जबरालाई काठमाडौँ टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपूछ शुरू भयो। किन यहाँ ल्याएको जबराले प्रश्न गरिरहे। जेएनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षा त ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढ़ी बताउन मिल्दैन श्रीमान। जबराले आफूलाई पक्राउ पूर्जी पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। मध्यरातमा पक्राउ 14 घण्टापछि रिहा। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ़ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्ने आदेश कसले दिएको हो, यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्, जवाफदेही देखिँदैनन्। हिरासतमा भेट्नै दिइएन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको पक्राउले राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवाडी चनाको भए। उनकै नेतृत्वमा आयोग टोली टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर 12:30 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनटसम्म प्रतीक्षारत रहयो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराती प्रहरीले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। प्रहरीलाई कानूनी दायरामा ल्याउनु। आयोग प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको उल्लेख छ। प्रहरीले गरेको व्यवहारप्रति खेद व्यक्त गर्दै आयोगलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। तैचुप मैचुप नियन्त्रणमा रहेका राणा कुन आधार र अवस्थामा नियन्त्रणमा राखिएका थिए भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालय र प्रहरी उच्च अधिकृतहरू पन्छिन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डकासँग जानकारी लिन आग्रह गरे। राणालाई नियन्त्रणमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डका र प्रवक्ता रामेश्वर कार्की सम्पर्कमा आउन चाहेनन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। के थियो सुरक्षा थ्रेट, किन छोडियो शीर्षकमा।
2: एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा खबर छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9 अर्ब 5 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1 खर्ब 19 अर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीदा देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5 खर्ब 56 अर्ब 68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18